दशैंमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

पाउनुहोस् र पाउनुहोस् रु 1,42,000 5 सम्मको क्याशब्याक र उपहारहरू 85 र 98 इन्च टिभीमा TCL साउन्डबार फ्रिजमा सिसी इन्डक्सन कुकटप वासिङ मेसिनमा 6 किलो सर्फेक्सन म्याट्रिक एसीमा फ्री इन्स्टलेसन र 0% EMI नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL सिसी इलेक्ट्रोनिक्स

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेव ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: काशीमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सफ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से 18 पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकको गलौदीमा अस्ति शुक्रबार बेलुकीदेखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँचिएको ठाउँको भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गइराति सकिएको छ। भित्तापट्टि नयाँ ट्र्याक खोलिएपछि बीचमा होल्ड भएका अर्थात रोकिएका गाड़ीलाई मात्र सञ्चालन गर्न दिइएको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क बनाउने काम पूरा हुन बाँकी नै छ। दुवैतिर रोकिएका गाड़ी पार भएपछि फेरि गाड़ी बन्द गरेर सड़क बनाउने काम हुने र आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने गजुरी प्रहरीले जनाएको छ। त्यसरी नदीको कटानका कारण सड़क भाँचिएकाले अस्ति बेलुकीदेखि सड़क पूर्ण रूपमा बन्द भएको थियो। सड़क विभागले हिजो बेलुकी निकालेको सूचना अनुसार भित्तापट्टिको भाग कटान गरी सड़क विस्तार गर्ने कार्य तीव्र गतिमा अघि बढ़ाइएको छ र सड़क आज बेलुकादेखि मात्रै दुईतर्फी खुल्नेछ।
3: दशैं आँगन ढोकामै आइपुग्दा बजारमा नयाँ नोटको बास्ना आउन थालेको छ। विगतका वर्षहरूमा नयाँ नोट हात पार्न असोजको झर्कोलाग्दो घाममा राष्ट्र ब्याङ्कको कार्यालय अगाडि घण्टौं लाइन बस्नुपर्ने बाध्यता हुन्थ्यो, तर यसपालिको दृश्य र व्यवस्था दुवै फेरिएका छन्। दुई वर्षसम्म चलन चल्तीका सुकिला नोटमा चित्त बुझाएका सर्वसाधारणका लागि यसपालि राष्ट्र ब्याङ्कले नयाँ नोटको पुनरागमन गराएको छ, त्यो पनि बिना झन्झट र बिना लाइन। आफ्नो पाएक पर्ने ब्याङ्क तथा वित्तीय संस्थाको काउन्टर पुग्ने ग्राहकहरू खुशी देखिन्छन्।
2: नेपाल टेलिकमले नेपालीहरूको महान चाड दशैं तिहार तथा छठ लगायतका पर्वहरूको अवसरमा ग्राहकका लागि दशैं तिहार अफर 2083 ल्याएको छ। अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छूटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भोइस तथा डाटा प्याकेज

0: हाम्रो महाधिवेशनबाट सभापति बन्नुभएका थापाका लागि पहिलो चुनौती पार्टीलाई एकताबद्ध बनाउनु हो। फरक मत राख्ने समूह एउटै संगठनभित्र समेट्ने जिम्मेवारी उहाँको काँधमा आएको छ। गगन थापाले आगामी चार वर्ष नेपाली कांग्रेसको नेतृत्व सम्हाल्ने मौका पाउनु भएको छ।
1: सरकारी विधेयकमा चुनावी कार्ड शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। स्थानीय चुनाव नजिकै गर्दा सरकारले नागरिकका दैनिक जीवनसँग जोड़िएका विषय समेटेर धमाधम विधेयक ल्याइरहेको छ। पहिलो घर बनाउने विपन्न परिवारलाई अनुदान, शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत, भूमिहीन दलितलाई जग्गा, आमालाई छ महिना सुत्केरी दिँदा फोहोर व्यवस्थापनमा नयाँ प्रणाली, आमालाई छ महिना सुत्केरी विदा र फोहोर व्यवस्थापनमा नयाँ प्रणाली व्यवस्थापन गर्ने विषय फरक फरक विधेयकमा आएका छन्। जटसुन्दा चुनावी नारा जस्ता लाग्ने यी विधेयक प्रतिनिधि सभामा दर्ता भएका छन्। केही नियमावली संशोधन वा कानूनी मस्यौदाका चरणमा छन्। 2079 साल वैशाख 30 गते स्थानीय तहको चुनाव भएको थियो। उक्त चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिँदैछ। यही बेला सरकार पनि धमाधम जनताले सोध्न सक्ने सम्भावित प्रश्नको जवाफ दिने र नागरिकमा विश्वास आर्जन गर्ने गरी विधेयक ल्याइरहेको हो। सरकारले भवन ऐन संशोधन विधेयक मार्फत आर्थिक रूपमा विपन्न परिवारलाई पहिलो घर बनाउन सहयोग गर्ने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार अति विपन्न परिवारले घर निर्माणका लागि संघीय र प्रदेश सरकारबाट गरी कम्तीमा 75,000 रूपियाँ अनुदान पाउन सक्नेछन्। संघीय सरकारले 50,000 र प्रदेश सरकारले कम्तीमा 25,000 रूपियाँ उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। यस विषयमा राष्ट्रपा प्रवक्ता जगदीश खरेलको भनाई छ, चुनावको प्रक्रिया आफ्नो हिसाबले जान्छ, कानून निर्माणको आफ्नै प्रक्रिया छ, यी दुवै काम आफ्नै ढंगले हुन्छन्। सरकारी विधेयकमा चुनावी कार्ड शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: ओलीको सूचीमा एमाले नेताहरूको असन्तुष्टि शीर्षकमा खबर छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका स्थायी कमिटी र पोलिट ब्यूरो सदस्य चयनका लागि एकतर्फी रूपमा नाम प्रस्ताव गर्न खोजेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ। वरिष्ठ नेता विद्यादेवी भण्डारी सहित उपाध्यक्ष, उपमहासचिव, सचिव तथा स्थायी कमिटिका नेताहरूले निश्चित मापदण्ड, सहमति र संगठनात्मक सन्तुलनका आधारमा जिम्मेवारी बाँडफाँड गर्नुपर्ने अडान राखेपछि कमिटी गठन प्रक्रिया अन्यलमा परेको हो। बिहिबारदेखि तीन दिनसम्म चलेको पार्टी स्थायी कमिटिको पहिलो बैठकले राष्ट्र भेला आयोजना गर्ने, ओडा तथा पालिका तहका अधिवेशन गर्ने र केन्द्रीय कमिटिमा सदस्य मनोनयन गर्ने लगायतका निर्णय गरेको छ। तर स्थायी कमिटी र पोलिट ब्यूरो गठन गर्दा नयाँ तथा पुराना नेताबीच सन्तुलन मिलाउने, युवालाई प्राथमिकता दिने र छुटेका भूगोल तथा समुदायलाई समेट्ने विषयमा नेताहरूबीच मतभेद देखिएको छ। ओलीले नाम प्रस्ताव गर्न खोजेपछि नेताहरूको आपत्ति, विचार र मापदण्डले चाल्नुपर्नेमा विद्या भण्डारीको जोड़, 40 वर्ष मुनिका युवालाई प्राथमिकता दिन योगेश भट्टराईको सुझाव, केन्द्रीय कमिटिमा 13 मनोनित रिक्त जिल्लामा अध्यक्ष जिल्ला तहबाटै अध्यक्ष तोक्ने निर्णय, मंगिर पहिलो साता राष्ट्रिय भेला लगायतका निर्णय हिजो भएका छन्। ओलीको सूचीमा एमाले नेताहरूको तीव्र असन्तुष्टि चुलिएको छ।
1: शनिबार बिहानैदेखि भारतको नयाँ दिल्लीमा 35,000 सुरक्षाकर्मी परिचालन गरियो। कक्रोच जनता पार्टी सीजेपीले गरेको आन्दोलनलाई दबाउन भारत सरकारले सुरक्षाकर्मी तैनात गरेको थियो। भारतमा केही समयदेखि कक्रोच जनता पार्टीको अगुवाईमा चलिरहेको विद्रोहले दिल्ली अशान्त बनेको छ। एकातिर युवाहरूको विद्रोह फैलिरहेको छ भने अर्कोतिर विपक्षी दलहरूले सरकार विरूद्ध अभियान चलाएका छन्। बढ़दो असन्तुष्टिले दिल्ली अशान्त शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।

0: पूर्वमा तेस्रो घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 सम्मको क्यास ब्याक र उपहारहरू 85 र 98 इन्च टिभीमा सिसिएल साउन्ड बार फ्रिजमा सिसी इन्डक्सन कुकटप वासिङ मसिनमा 6 किलो सर्फेस म्याट्रिक एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड सिसिएल सिसी इलेक्ट्रोनिक्स
1: दसैको रौनक तिहारको उजालो एलजीको पहाडले घर घरमा

0: रेडियो साइन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो रेडियो साहिनोबाट साझा खबर
2: र सुचारू गर्ने प्रयत्न प्रयत्न सम्बन्धी प्रसंग
3: धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा सड़क भाँचिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग हिजो राति 10 बजेदेखि एकतर्फी रूपमा संचालनमा आएको छ। एकतर्फी खुला भएसँगै अल्पत्र रहेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ। धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले राजमार्गमा अल्पत्र परेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने गरी एकतर्फी रूपमा सड़क खुलाइएको बताउनु भएको छ। राजमार्गमा अहिले 5,000 जति सवारी साधन रहेको र तिनलाई पार गराउनका लागि सड़क संचालन भइरहेको समेत उहाँले बताउनु भएको छ। आज बिहानदेखि केही समयका लागि राजमार्ग बन्द गरेर दुईतर्फी रूपमा संचालनका लागि सड़क विस्तारको काम अघि बढ़नेछ। आज दुईतर्फी सवारी संचालन गर्ने गरी गृह कार्य भइरहेको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो आफ्नो सामाजिक सञ्जाल मार्फत रातिदेखि नै एकतर्फी रूपमा खुला गरिने र भोलि बिहान अर्थात आजदेखि थप सुधारको काम अगाडि बढ़ने समेत जनाएको थियो। यसैबीच हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सड़क पूर्ण रूपमा कहिलेदेखि संचालनमा आउन सक्छ भनेर सोधेका छौं।
4: मुख्य राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 को गलौदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सड़क भाँचिएर दुईतर्फ रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ र यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू यस्ता विचार जेसीबीहरू लगाएर काम सुचारू भइराखेको अवस्था छ र अब अहिले गाडीहरू खुलाउनको लागि राति पनि काम भइराखेको अवस्था छ। अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन् र ठूला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौँ।
3: राजमार्गको यात्रा गर्दा ट्राफिक प्रहरीको 103 र नेपाल प्रहरीको 100 नम्बरमा फोन गरी बाटोको अवस्था बुझ्न समेत सरकारवालाले आग्रह गरेका छन्। यसैबीच मनसुनी वायुसँगै पश्चिमी वायुको प्रभावका कारण शुरू भएको वर्षा आजबाट केही सुधार आउने भएको छ। मनसुनी पूर्व नेपालबाट बाहिरिने क्रममा रहेकाले पश्चिमी वायुको प्रभाव कम हुँदा ठूलो वर्षाको सम्भावना भने नदेखिएको मौसमविदले बताएका छन्। नेपाल मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहालले कोशी मधेस र बागमती प्रदेशमा बादल लाग्नुका साथै बाँकी भूभागमा आंशिक बादल लाग्ने र घाम कम लागेको जानकारी दिनुभएको छ। साथै कोशी मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने भोलिदेखि देशैभरिको मौसममा क्रमिक सुधार आउने मौसमविद विनु महर्जनले सीआईएमलाई बताउनुभयो।
5: भोलि र पर्सीको मौसमको कुरा गर्नुपर्दा चाहिँ तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागका 1-2 स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई विभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढ़ी रहन्छ भोलिको लागि। वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली विभागका 1-2 ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी विभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई विभागमा चाहिँ मौसम मुख्यत सफा नै रहनेछ। वर्षाको सम्भावना भने देखिन्छ। तराई विभागमा चाहिँ विशेष गरी 2 ठाउँमा भने दिउँसोको समयमा जस हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई विभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सीको लागि।
2: कांग्रेसको 15 महाधिवेशनले 9 महिना अघि विशेष महाधिवेशनले अघि सारेका नीति र नेतृत्वलाई अनुमोदन गरेको छ। 54% महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशनबाट सभापति बनेका गगन कुमार थापा नेतृत्वको पंक्तिकै 80% भन्दा बढ़ीको सहभागितामा सम्पन्न नियमित महाधिवेशनबाट सभापति बनेका हुन्। विशेष महाधिवेशनको औचित्य समाप्त भएको टिप्पणी गर्दै पूर्व सभापति शेरबहादुर देउवाको समूह समानान्तर महाधिवेशनको पक्षमा लागिरहेका बेलामा थापाले 15 महाधिवेशन मार्फत यसलाई अगाडि बढ़ाएका छन्। थापा कांग्रेसको इतिहासमै सबैभन्दा बढ़ी मत प्रतिशतको अन्तरमा सभापति निर्वाचित भएका छन्। यसअघि 11 महाधिवेशनमा नरहरि आचार्यलाई 88.4% मतान्तरमा पराजित गरेर सभापति बनेका गिरिजा प्रसाद कोइरालाले को रेकर्ड समेत रहेको थियो। त्यति बेलामा कोइरालाले 1215 मत पाउँदा आचार्यले 165 मत पाउनु भएको थियो। 11 र 15 महाधिवेशनमा अर्को संयोग पनि छ। 11 महाधिवेशनमा शेरबहादुर देउवा अलग पार्टी नेपाली कांग्रेस प्रजातान्त्रिक निर्माण गरेर छुट्टिनु भएको थियो। अहिले पनि त्यस्तै सम्भावना देखिएको छ। यता एमाले आगामी पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ। भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटिको बैठकले ओडा र पालिका अधिवेशनको मिति पनि तय गरेको छ। महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्ति अनुसार 26 मक्सिरमा ओडा र 4 पुसमा पालिका अधिवेशन गरिनेछ। पालिका र ओडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला आयोजना गरिने निर्णय भएको छ। बैठकले मधेस प्रदेश सभामा पार्टीका समानुपातिक तर्फका सांसद जैनब खातुनको निधनपछि रिक्त स्थानमा नजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय समेत गरेको छ। त्यस्तै 23 जिल्लाको हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटिमा स्थानान्तरण गरी माथिल्लो कमिटिको अनुमोदन पनि गरिएको छ। बैठकले 13 जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन पनि गरेको छ।
3: बागमती प्रदेश सरकारले रसुवा भोटेकोशी नदी प्रभावितमा आएको बाढ़ीको क्षति पुनर्स्थापनाका लागि 30 दिने कार्ययोजना अघि बढ़ाएको छ। गत भदौमा आएको बाढ़ीबाट भएको क्षतिको पुनरुत्थान र पुननिर्माणका लागि प्रदेशको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयले 15-30 दिनभित्र ठोस र नतिजा योग्य काम गर्ने गरी कार्ययोजना तयार पारेको हो। मन्त्रालयले स्थलगत अध्ययन र विषयगत क्षतिको विवरण समेटेर तयार पारेको प्रतिवेदन अनुसार

0: खुलेको छ। विधेयकले प्रदेशभित्र 1% भन्दा बढ़ी बोलिने 13 भाषालाई दिनका लागि 13 भाषालाई तीनका मौलिक लिपिमा कामकाजमा ल्याउने प्रबन्ध समेत मिलाएको छ, जसमा मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चामलिङ, शेर्पा र सन्थाल भाषा समावेश गरिएको छ। साथै स्थानीय तहले पनि बहुसंख्यक जनताले बोल्ने भाषालाई स्थानीय कानून बनाएर कामकाजमा लागू गर्न सक्ने समेत व्यवस्था गरेका छन्।
1: आजबाट बड़ा दशैं शुरू भएको छ। दशैंको आगमनसँगै जनकपुरका प्रसिद्ध राजदेवी मन्दिर सहित अन्य देवी देवताका मन्दिरलाई आकर्षक ढंगले सिंगारिएको छ। मिथिलाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोड़िएको जनकपुर धामको राजदेवी मन्दिरमा विजय दशमीका अवसरमा हुने विशेष पूजा आराधनालाई भव्य बनाउन मन्दिर परिसर सिंगारिएको छ। राजा जनकी कुलदेवीको रूपमा श्रद्धा गरिने राजदेवी मन्दिरमा यस वर्ष पनि विगतको तुलनामा अझ व्यवस्थित र आकर्षक ढंगले पर्व मनाउने उद्देश्य सहित मन्दिरको मुख्य प्रवेशद्वारदेखि गर्भगृहसम्म सजावट गरिएको जनाइएको छ। समितिका अनुसार आकर्षक र सुन्दर बनाउन विभिन्न खालका मालाहरू तथा झिलिमिली बत्तीहरू प्रयोग गरिएको छ। यसैबीच दशैं, दीपावली र छठ पर्वका अवसरमा मध्य प्रदेशको विभिन्न क्षेत्रमा उपभोक्ता मेला तथा विभिन्न बजारहरू सञ्चालन भएका छन्। चोक चोकमा दुर्गा स्थापनाको तयारी भएको छ। विजया दशमी नजिकै गर्दा बाराको बजारदेखि गाउँ चोकसम्म दशैंको रौनक बढ़ेको छ। नवरात्रिभर दुर्गा भवानीको पूजा आराधना, मूर्ति स्थापना, मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने तयारीसँगै जिल्लाका विभिन्न स्थानमा भव्य पण्डाल निर्माण र सजावटको काम तीव्र रूपमा अगाडि बढ़िरहेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाको उमेरलाई सृजनशीलता र सक्रियतामा ल्याउन ज्येष्ठ नागरिकले अप्नाउनु पर्ने कुरा।
2: मैले 5 किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
1: 12% 8,000 इजरायल भिसामा परीक्षा दिए 12% मात्र उत्रिन, तरकारीको विषादी प्रयोग नहुँदाखेरि समस्या लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ।
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषयमा आइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुने, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुने, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशु पक्षीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशु पक्षी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनुपर्छ।
4: पशुको दाना पानी, पशु पक्षीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशु पक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशु पक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्नुहुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको

0: गर्नुपर्छ।
1: नेपाल सरकार पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएम द्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा तातोपानी नाका दशैं अघि नै खुल्ने शीर्षकमा खबर प्रकाशित छ। दशैं तिहार लक्षित सामान तथा ठूला आयोजनाका उपकरण आयात गर्ने बाटो खुलाउन चीनले तातोपानी नाका संचालनको तयारी गरेको छ। गत 15 भदौदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका केही दिनभित्र खुल्ने गरी काम अगाडि बढ़ाएको चीनिया पक्षले जानकारी दिएको सरकारी अधिकारीहरूले बताएका छन्। बढ़े रूगाखोकी र ज्वरोका बिरामी शीर्षकको शिवहरि घिमिरेले लेख्नु भएको खबर प्रकाशित छ। 15 दिन यता उपत्यकामा अस्पतालमा ज्वरो र रूगाखोकीका बिरामीहरू बढ़ेका छन्। ज्वरो रूगाखोकी तथा भाइरल फ्लू सम्बन्धी बिरामीको चाप बढ़ेको अस्पताल प्रशासनले जनाएको छ। त्यस्तै भित्रपृष्ठमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना, ड्रोन र सीसीटीभीबाट सूक्ष्म निगरानी, अनलाइनबाट ठगीको उजुरी शीर्षकमा अर्को खबर प्रकाशित छ भने विपदपछिको पुननिर्माणमा सीडीओ शक्तिशाली शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै राप्रपा महाधिवेशन प्रतिनिधि कार्तिकमा चयन हुने, पाँच प्रदेश र 74 जिल्लामा अधिवेशन सम्पन्न शीर्षकको खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमै ठिक्का लागेको, दशकपछि मात्रै गण्डकी र लुम्बिनीमा सूचना मार्ग निर्माण हुँदै शीर्षकको अर्को खबर पनि प्रकाशित छ। शुरूआती सम्झौता अनुसार काम भएको भए गत 7 वर्ष अघि नै गण्डकी र लुम्बिनी प्रदेशमा सूचना राजमार्ग निर्माण सम्पन्न भइसकेको हुन्थ्यो, तर अहिलेसम्म निर्माण हुन सकिरहेको छैन। त्यस्तै भित्राउने तयारीमा रहेको धान बालीमा वर्षाले पुर्याए क्षति शीर्षकमा धनगढ़ीबाट तेज राज भट्टले लेख्नु भएको खबर प्रकाशित छ। पाकेर काट्ने बेला भएको कैलालीका किसानको धान बालीमा वर्षाले क्षति पुर्याएको छ। धानको बीउ उत्पादनको अनुगमन शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा मन्त्री बाँड्ने थलो बन्दै प्रदेश शीर्षकको खबर प्रकाशित छ। रूपन्देही एकबाट प्रदेश सभामा निर्वाचित सन्तोष कुमार पाण्डे चौथो पटक मन्त्री बन्नुभयो। यस पटक मन्त्री बन्न उहाँले आफ्नै पार्टीको निर्णय र नीति विपरीत लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिनुभएको छ। 27 पुष 2079 दोस्रो कार्यकाल शुरू भए यता 4 वर्षमा 7 प्रदेशका 550 सांसद मध्ये 301 जना कम्तीमा एक पटक मन्त्री राज्यमन्त्री भइसक्नु भएको छ। अर्थात प्रदेश सभामा 54.7% सांसदले यस अवधिमा सरकारमा जाने अवसर प्राप्त समेत गरेका छन्। त्यस्तै भित्रपृष्ठमा दशैंमुखमा सड़कले समस्या, राति अबेरसम्म हवाई उड़ान गरिँदै शीर्षकको खबर छ। राजमार्गबाट 10 लाख र हवाई मार्गबाट करिब 30,000-35,000 यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने समेत अनुमान गरिएको छ। सूचीकृत 25 कम्पनीलाई निरन्तरता दिने मलेसियाको अडान शीर्षकको खबर पनि प्रकाशित छ भने नेपाल फिन टेक एक्सपो, वित्तीय अपराध रोक्न प्रविधि प्रयोगमा जोर शीर्षकको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ।
3: यसरी संसदीय समितिद्वारा सरकारलाई सुझाव शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ। संसदीय विशेष समितिले बाढ़ी प्रभावित क्षेत्रको प्रारम्भिक स्थलगत अवलोकनपछि प्रभावित क्षेत्रमा तहगत समन्वय र एकीकृत राहत वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सरकारलाई 4 सुझाव दिएको छ। समितिले बेपत्ताको खोजी, सब परीक्षण र कानूनी जटिलतालाई अध्यादेश मार्फत तत्काल सम्बोधन गर्न तथा अस्थायी आश्रयको सुदृढ़ीकरण, तथ्याङ्क प्रमाणीकरण र औद्योगिक हब सहितको स्थायी पुनर्स्थापना गर्न सुझाव दिएको खबर छ। यसैबीच कारोबार दैनिकको भित्री पृष्ठमा 8,000 दिए इजरायलको भाषा परीक्षा तर 12% मात्र उत्तीर्ण खबर छ।
1: त्यस्तै आजको अन्नपूर्ण दैनिकको भित्री पृष्ठमा सड़कमा पहिरो, खल्तीमा असर शीर्षकको खबर प्रकाशित छ। आकाशीय हवाई भाड़ा, टिकटमा लुट तन्त्र शीर्षकको अजबी पौडेलले लेख्नु भएको खबरमा उल्लेख छ। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा क्षतिग्रस्त बनेपछि दशैं मनाउन घर फर्किने यात्रुहरूले शास्ति बेहोर्नु परेको छ। पृथ्वी राजमार्ग काठमाडौँ चितवन सड़क खण्ड शुक्रबारदेखि अवरूद्ध भएपछि काठमाडौँ उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त बनेको हो। पितृपृष्ठमा यो दशैंमा आए नयाँ नोट शीर्षकको खबर प्रकाशित छ। दशैं आँगन ढोकामै आइपुग्दा बजारमा भने नयाँ नोटको बासना आउन थालेको छ। विगतका वर्षहरूमा नयाँ नोट हात पार्न असोजको झर्को लाग्दो घाममा राष्ट्र बैंकको कार्यालय अगाडि घण्टौं लाइन बस्नुपर्ने बाध्यता थियो, तर यसपालिको दृश्य र व्यवस्थापन भने फेरिएको छ। दुई वर्षसम्म चलन चल्तीका सुकिला नोटमा चित्त बुझाएका सर्वसाधारणका लागि यसपालि भने राष्ट्र बैंकले नयाँ नोटको पुनरागमन गराएको छ र यो पनि बिना झन्झट र बिना लाइन नोट नयाँ नोट प्राप्त गर्न सकिनेछ। विगतमा जस्तो निश्चित मिति तोकेर राष्ट्र बैंकको कार्यालय अगाडि लाइन बस्नुपर्ने छैन। राष्ट्र बैंकको केन्द्रीय तथा वित्तीय कार्यालयसँगै देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा शाखाहरूबाट नयाँ नोट सतै गर्न सकिने समेत व्यवस्था मिलाइएको छ।
3: यसैबीच गोर्खापत्र दैनिकको भित्री पृष्ठमा तरकारीको हुँदैन विषादी परीक्षण शीर्षकमा बाबुराम कार्कीले खबर लेख्नु भएको छ। पूर्वी नेपालका शहरी र ग्रामीण बजारमा दैनिक बिक्री हुने तरकारी, हरियो तरकारी र विभिन्न क्षेत्रबाट आएका तरकारीको कुनै पनि परीक्षण भएको छैन। कोशी प्रदेशको तराई र पहाड़ी जिल्लाबाट उत्पादित तरकारी र व्यापारी मार्फत भारतबाट आयात हुने हरियो तरकारीको विषादी अवशेष परीक्षण नहुँदा समस्या भइरहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। पालेस्टाइनी राष्ट्रपतिले राष्ट्रपति र संसदीय निर्वाचन दुवैसँग गर्ने गरी करिब एक वर्षका लागि स्थगित गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय समुदायले बलियो रूपमा वकालत गरेको संसदीय निर्वाचन यस वर्षको नोभेम्बर 28 हुने तय भएको थियो। राष्ट्रपति निर्वाचन सन् 2027 शुरूदेखि हुने अपेक्षा गरिएको थियो। राष्ट्रपतिको आदेश जारी गर्दै वहाँले पहिलो निर्धारित संसदीय निर्वाचन स्थगित भएको र 2027 सेप्टेम्बर 11 दुवै निर्वाचन गर्ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्ति सम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्ट युक्रेनको जापोरिजिया क्षेत्रमा रूसी आक्रमणमा परि कम्तीमा 15 मृत्यु भएको छ। मृतकमध्ये 3 बालबालिका रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता यमनका हुती विद्रोही विरूद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले ठूलो स्तरको सैन्य कार्यवाही संचालन गर्दै 136 सैन्य अखडामा निशाना बनाएर ध्वस्त पारेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। गठबन्धनका प्रवक्ता तुर्की अल मालिकीले सामाजिक सञ्जाल मार्फत इरान समर्थित हुती समूहका लड़ाकू र सैन्य क्षमता भएका क्षेत्रहरूमा लक्षित गरी आक्रमण गरेको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र भारतमा जनता पार्टीले आह्वान गरेको प्रदर्शनमा सहभागी हुँदै गर्दा स्वयं प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा लिएको छ। भारतीय संचार माध्यमका अनुसार दिल्लीमा 4,000 भन्दा बढ़ी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। मतदाता नामावलीमा अपारदर्शी ढंगले संशोधन गरिएको भन्दै भारतीय प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गर्दै कक्रू जनता पार्टीले केही दिनदेखि भारतका विभिन्न शहरमा प्रदर्शन गर्दै आएको छ।
3: साझा खबरमा अब खेल खबर। नेपालको पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको राष्ट्रिय टीमका खेलाड़ी सम्मानित भएका छन्। नेपालले पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको 50 वर्षको अवसरमा नेपाल भलिबल संघले हिजो गोल्डन जुबली कार्यक्रम आयोजना गर्दै खेलाड़ीहरूलाई सम्मान गरेको हो। संघले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाड़ीलाई सम्मान पत्र र खादा प्रदान गरेको छ। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। हिजो जापान प्रस्थान गरेको छ। नेपालको पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागिता रहँदै आएको छ। यसअघिका 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेकुन्दुकी पलिसा गोवर्धनले चीनको हाङजाउमा 4 संस्करणमा काँस्य जित्नु भएको थियो। बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि कर्णाली एक्समा अनुबन्धित हुनुभएको छ। बंगलादेशको उमेर समूहको क्रिकेटबाट पहिलो पहिचान बनाउनुभएका अरिफुलले बंगलादेशको 19 वर्ष मुनिको राष्ट्रिय टोलीबाट विश्वकप खेलिसक्नु भएको छ। उहाँले बंगलादेशको हाई पर्फर्मेन्स टोली र ए टोलीबाट पनि खेल्नु भएको छ।
1: उमेर बढ्दै जाँदा त्यसको उपयोगका लागि आफ्ना सृजनशीलतामा कसरी ल्याउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्न गर्नुहोला।
0: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब पाको उमेरलाई थप सृजनशील बनाउने कुरा। सन्तान जन्मिएदेखि नै आमा बुवाले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख सुरक्षा र भविष्यका लागि प्राथमिकता दिने गर्छन्, तर वयस्कार लागेपछि एक्लै हुँदै जानुपर्ने बाध्यता हुन्छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउन आवश्यकता छ। हामीले डाक्टर मुकेश कुमार चालिसेसँग उहाँको अनुभव साटेका छौं।
5: पाको पुस्तक के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू, विशेष गरी जापानका, जहाँ 100 वर्षमा आएका धेरै मान्छेहरू छन्, त्यो ठाउँ हेर्न पनि म जापान गएँ। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख। यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थालेँ। अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थेँ। त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसकेँ र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु, जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु।
3: जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ, अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन्, अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि, त्यस्तो फरक हुन्छ तपाईँ काम गर्दा?
5: हो, यो गलत हो। त्यो चाहिँ नि खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो। किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो। सरकारले अथवा संस्थाले 50-55 वर्ष पछि त काम लाग्दैनस् भनेर जस्तरी निकालिदिन्छ, तर उसले त 50-60 वर्षको अनुभव छ। अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ, हिजोको अवस्थालाई क्यारी अन गर्ने, जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ता को अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई, अचेलको चलन चल्तीको भाषामा जेएनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानुपर्ने।
3: हजुर, अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन, तर युवा पीढ़ी चाहिँ अब घर छोडेर हिँडिया छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ, तर घरमा त एक्लै बा आमा हुनुहुन्छ होइन। अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
5: होइन, अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वीमा भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। यो मतलब के हो भने हाम्रो क्षमता नै बढ़ी छ, हामी आफू बाहेक अरूलाई हेर्न सक्छौ। र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो, यो समाजमै रहन्छ। त्यो हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौ, शेक्सपियरलाई सम्झिन्छौ, विलियम ओडसर्सलाई सम्झिन्छौ। हामीले भेटेको छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं होइन, तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ होइन? भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र? भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो। यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ।
3: डाक्टर मुकेश कुमार चालिसेसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: विपद प्राधिकरणद्वारा सबैका लागि पूर्व सूचना राष्ट्रिय मार्गचित्र तयार, रसुवा भोटेपछि बाढ़ी पुनरुत्थानका लागि बागमती सरकारको 30 दिने कार्ययोजना, पृथ्वी राजमार्ग आजबाट पूर्ण रूपमा खुलाउने तयारी,
3: कांग्रेस पदाधिकारीको मतगणना जारी, एमाले स्थायी कमिटी बैठकले आन्तरिक रिक्तता मेटाउँदै 13 जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्यो, कांग्रेस सरकारी कामकाजमा प्रयोग भइरहेका सफ्टवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन।
1: तातोपानी नाका दशैं अघि खुलाउने तयारी। कोशी प्रदेशमा कामकाजको भाषा सम्बन्धी विधेयक पारित। मैथिली र लिम्बू साहित्य र भाषालाई मान्यता। पाको उमेरलाई सृजनशीलतामा जोड्न विज्ञको सुझाव।
3: प्यालेस्टाइनमा राष्ट्रपति र संसदीय निर्वाचन करिब एक वर्षका लागि स्थगित। साउदी नेतृत्वको गठबन्धनद्वारा हुतीमा 136 सैन्य अड्डा ध्वस्त। अमेरिका रूस डिजेल सम्झौताको घोषणा लगत्तै युक्रेनमा रूसी आक्रमण 15 जनाको मृत्यु।
1: र भलिबलको राष्ट्रिय टोली सम्मानित। जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली जापान प्रस्थान। बंगलादेशका क्रिकेटर अरिफुल एमपीएलमा कर्णालीबाट खेल्ने।
3: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले फितकुली .com लिएका छौं। राजेन्द्र मानन्धर राजमानले यो कार्टुन खिच्नु भएको छ। यहाँ दुई एउटा तराजू, ठूलो तराजू देखिन्छ। एकापट्टि कालो बजारी, कृत्रिम अभाव, मूल्य वृद्धि, सल्लाहकारै सल्लाहकार भन्ने कुरा लेखिएको छ भने अर्को पटक एकदमै उपभोक्ता दुब्लो भएर मर्नै आँटेका जस्ता देखिने उपभोक्तालाई राखिएको छ। र यहाँ दुईवटा चराहरूले जिस्काइरहेका छन्। जति नै कालो बजारी घटाउने भनेर सल्लाहकार थपे पनि सल्लाहकारै सल्लाहकार भइसकेपछि झन बजार अनुगमन हुँदैन र भ्रष्टाचारको जालो फैलिन्छ भन्ने व्यङ्ग्य गर्न खोजिएको छ।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा गर्छु। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

धन सम्पत्ति भए पनि साथमा जति धेरै धन सम्पत्ति भए पनि साथमा सबै खोली नगई पारी।

0: पाहिनो समय सूचक अहिले बिहानको 7 बज्यो AM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो पाहिनो 89.8 मेगाहर्ज।
2: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्का साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी N2000 टी-शर्टी बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिलाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556 90 959 98550 60 359 र 98550 67 359।
4: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलचोक।
7: स्कर्फ टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्फ टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
8: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
9: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
10: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
9: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
10: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
9: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
10: सम्पर्क सम्पर्क नम्बर 9875829997
8: 9855109997
11: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राति एफएम 88.8 MHz भण्डारा चितवनबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट, रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिमाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राति एफएम 88.8 MHz भण्डारा चितवनबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट, रेडियो सुनवल 90.5

छेटुना मकनपुरबाट रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाईबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75 223 र 98056 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

आगामी 2013 साल असोज महिनाको आज 25 गते तदनुसार ईस्वी सन् 2026 अक्टोबर 11 तारिक शक संवत्सर 1948 नेपाल संवत 1146 कौलाथ रोद नामक संवत्सर दक्षिणायन शरद ऋतु आज आइतबार रहेको छ आश्विन शुक्ल पक्ष तिथि रहेको छ आज प्रतिपदा नक्षत्रमा रहेको छ आज चित्रा नक्षत्र योगमा रहेको छ वैधृति योग रहेको छ करणमा रहेको छ किमस्तुग्नकरण रहेको छ किमस्तुग्नकरण रहनेछ 8:33 तदुपरान्त बवहकरण रहनेछ चन्द्रमा आज कन्या राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी कन्या राशिमा आनन्दादि योगमा आज पद्म योग रहेको छ आज बिहान सूर्योदय बिहानको ठिक 6:02 भयो भने सन सूर्यास्त 5:37 हुनेछ र आजको दिनमान घडी 11:35 बेला रहनेछ आज घटस्थापना आज नवरात्र आरम्भ माता महाश्राद्ध भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा विशेष गरी आजको कालबेलाको समय रहेको छ विशेष गरी आजको कालबेलाको समय भइरहेको छ दिउँसोको बिहानको 11:50:27 दिउँसोको 1:17:22 आज काल बेला यस्तै गरेर आजको लागि चाहिँ नै विशेष गरी लाभ बेला बिहानको 8:55:57 10:23 12 सेकेन्डसम्म लाभ बेला आजको शुभ बेला रहेको छ विशेष गरी आजको शुभ बेला रहेको छ दिउँसोको 1:17:42 दिउँसोको 2:44:57 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख भन्ने गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु ग्रह गोचरमा सूर्य आज कन्या राशिमा चन्द्रमा कन्या राशिमा यस्तै गरेर आज चन्द्रमा भने विशेष गरी 10:28 कन्या राशिमा त्यस उपरान्त तुला राशिमा प्रवेश गर्दैछन् यस्तै गरेर मंगल कर्कट राशिमा बुध तुला राशिमा बृहस्पति कर्कट राशिमा शुक्र तुला राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कन्या राशि आउँछ चित्राको दोस्रो चरण नाम आउँछ पोबाट नाम आउँछ मध्यनानी राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराई र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि बारा शिफल।

0: मेष राशि।
1: मेष राशि हुनेहरूका लागि आजको दिन बिहानको समय संघर्षपूर्ण देखे पनि वाद विवादमा अघि नसर्दा राम्रो हुनेछ। दिनको समय मनोरञ्जनपूर्ण र उत्साहप्रवर्धक रहनेछ। व्यापार बढ्दै जानेछन् भने यात्रा गर्ने अवस्था जुट्न सक्छ। केही भौतिक साधन प्राप्ति हुँदै जानेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आफैले पूर्ण सम्मान प्राप्त होला। आफन्तको साथ पनि जुट्ने खालको योग भनी राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन बिहानको समय सानोतिनो समस्यामा अल्झनु पर्ला। कमजोर नतिजा सच्याउन काम

0: पुर्याउनु पर्ने हुनसक्छ। मेहनतीका लागि दिनको सजनक नै रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिन्छ। धनमा लक्ष्यमा सजग रहनु पर्ला। प्रतिस्पर्धामा विजयी भइएछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पहिला कामद्वारा अधिकार स्थापित हुनेछ। यात्रा गर्दा स्वास्थ्यमा पनि ध्यान दिँदै अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउँदै जानेछन्। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिन्छ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। पढाइमा गुरूजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्दै जानेछन् भने प्रत्याशित नतिजाले उत्साह जगाउनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिने खालको योग भए राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन विशेष काम गर्न बिहानको समय अनुकूल रहनेछ। अग्रजको सहयोग लिँदा राम्रो फाइदा हुनेछ, तर योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। दिउँसोदेखि केही समय केही प्रतिकूल रहनेछ। विश्वमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ। रोकिया काम दोहोऱ्याएर प्रार्थना गर्नुपर्ला। आश लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नगर्दा नै राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन बिहानको समय अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिन्छ। वाद विवादमा खर्च हुने डरले सताउन सक्छ। अर्थ अभावले सताए पनि आजको मिहिनेतले भविष्यमा भने नामदाम इनाम प्रतिशत दिलाउनेछ। दिउँसोदेखि सेवामूलक कामले प्रतिशत दिलाउनेछन्। रचनात्मक काममा जुट्ने समय रहेको छ। रोकिया काम सम्पादन हुँदै जानेछन्। सहयोगहरू जुट्नले प्रतिस्पर्धाको दौड़मा जित हासिल पनि हुने खालको योग भए राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुन जानेछन्। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनु पर्ने हुन सक्छ, तैपनि दिगो काम शुरू गर्ने समय रहेको छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्दै जानेछन्। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। काममा शुभचिन्तकले साथ दिनेछन्। आमदामीको स्रोत बढ्दै जानेछन् र धनलाभ पनि हुन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन शुरूमा खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छ। टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्वाकांक्षी काम शुरू हुनेछ। तारिफको कामले प्रशंसकहरू बढ्दै जानेछन्। मेहनतले ज्ञान कला र व्यक्तित्व निखार्ने समय रहेको छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। व्यापार व्यवसायमा कम फाइदा भए पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। मेहनत गर्दै अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा व्यापार साझेदारी सटपट्टामा लाभ मिल्नेछ। केही आमदामी हुने समय रहेको छ। श्रमको उचित मूल्य पाइन्छ। रोकियो काम बन्द जाँदैछन्। जिम्मेवारी पनि बढ्न सक्छ, तर अनाथै आकस्मिक समस्याले खर्च बढाउने समय रहेको छ। दिउँसोदेखि अवसरको लागि केही दुर्धुप गर्नु पर्ला। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने हुन सक्छ। खर्चिलो काम थालनी हुनेछ। यात्राको प्रक्रिया पनि अघि बढाउन सकिने यो राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन बिहान अरूको प्रभावमा पर्ने हुँदा गोपनीयताहरू भङ्ग हुन सक्छ, आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्दा राम्रो हुनेछ, दिउँसोदेखि परिस्थिति सुधार आउनेछ, गुमीको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ, व्यापार बढ्दै जानेछन्, आय आर्जनका नयाँ स्रोत फेला पर्दै जानेछन्, पुरानो समस्या सुल्झाउनले विभिन्न अवसर प्राप्त हुनेछन्, दिगो काम शुरू हुँदै जानेछन् भने छोटो समयमै उपलब्धि हात लागि हुने समय राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछन्। भविष्यको लागि सम्भावना खोजी गर्ने समय रहेको छ। काम सम्पादन नभए पनि दिगो योजना बन्दै जाँदैछन्। दिउँसोदेखि पुरुषदेखि काम गर्दै लाभ उठाउन सकिन्छ। मेहनत गर्दा उपलब्धिको साथ पहिचान गर्न सकिन्छ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। आठले कीर्तिमानी दिलाउनेछ। समाज सेवा र परोपकारी काममा प्रवृत्त पनि हुने खालको योग भई राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन अरूको प्रभावमा पर्ने हुँदा गोपनीयताहरू भङ्ग हुन सक्छ, आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्दा राम्रो हुनेछ, फाइदाका लागि काममा दोहोऱ्याएर प्रचार गर्नु पर्ला, श्रम परे पनि दोस्रोदेखि विशेष उपलब्धि प्राप्त हुनेछ, भविष्यको लागि सम्भावना खोजी गर्ने समय रहेको छ, तत्काल काम सम्पादन नभए पनि दिगो योजना बन्दै जानेछन्, मनमा आध्यात्मिक भाव जागृत हुनाले परोपकारी काममा पनि प्रवृत्त हुने खालको यो गुण राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन बिहानको समय उत्साह प्रवर्तक रहनेछ। रमणीय यात्राका बीच मान सम्मान प्राप्त हुनेछ। व्यापार व्यवसाय मनका फाइदा उठाउन सकिन्छ। दिउँसोदेखि स्वास्थ्य बाधा हुन सक्छ। सात दिनहरू नहुँदा दुःख पाइन्छ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। सहयोगीहरू पछि हट्दै जानेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यको लागि आहार विहारमा समेत ध्यान पुर्याउनु पर्ने खालको यो गुण राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृद्वार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु। यो आवाज हो सर्वर रेडियो।

0: आरम्भकै पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पाला रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। र आज दिन पनि असाध्यै विशेष रहेको छ। आज घटस्थापना नवरात्र आरम्भ पनि रहेको छ। आज अलिकति घटस्थापनाको विषयमा विभिन्न व्यक्तिहरूले चाहिँ विशेष गरी अलि नबुझ्नु भएको हो कि जस्तो लागेको छ। आज जमरा राख्न हुन्छ कि हुँदैन, आज राख्ने हो कि जमरा, भोलि राख्ने हो कि जमरा, आज जमरा राख्दाखेरि धन नासिने, पुत्रलाई हानि गर्ने भन्ने कुराहरू पनि सुनिन्छ विभिन्न माध्यमहरूबाट भन्ने धेरैको मनमा जिज्ञासा पनि रहेको छ, धेरैको मन दोधार पनि छ क्या। अब यसलाई चाहिँ प्रश्न पार्नु आज हामीहरूले चाहिँ घटस्थापनाको दिन के गर्नुपर्छ अनि कसरी राख्ने जमरा, आज के हो त यो खास नियम के हो, यसको शास्त्रीय मान्यता के छ, प्रमाण के छ भन्ने विषय पनि तपाईँहरूले म जानकारी भने गराउन कोसिसमा रहेको छु। सर्वप्रथम लागौं, आज घटस्थापना हो, जमरा राख्ने घटस्थापना गर्ने दिन आज नै हो, भोलि गर्न मिल्दैन है। विभिन्न टिकटकहरूमा, फेसबुकहरूमा, युट्युबहरूमा विभिन्न गुरुहरूले चाहिँ अलिकति दोधार बनाइदिनु भएको छ हाम्रा श्रोताहरूलाई। श्रोताहरू चाहिँ दोधार नहुनुहोस्, तपाईँहरू निर्धक्क भएर बस्नुहोस्, किनकि म जे बोल्छु प्रमाण सहित बोल्छु, प्रमाण बिगर म तपाईँहरूसँग बोल्ने गरेको छैन। किनकि मैले तपाईँहरूसँग प्रमाण बिना बोल्नु पनि हुँदैन। मैले नै त्यस्तो काम गरेँ भने कसले चाहिँ तपाईँलाई राम्रो बाटोमा, सही मार्गमा सत्य तथ्य कुराहरू तपाईँले कसरी थाहा पाउने हो कि होइन भन्नुहोस् त। त्यही भएर म चाहिँ शास्त्रले जे भन्छ हो त्यसकै विषयमा जानकारी चाहिँ तपाईँहरूसँग गराउने गरेको छु क्या, विशेष गरी चाहिँ। र आज घटस्थापना गर्ने दिन रहेको छ, जमरा आजै राख्नुहोला। तपाईँहरूले राख्दाखेरि चाहिँ नि भोलि राखेको जमरा हुँदैन। अनि कसैले भन्नुहुन्छ आज घट चाहिँ जमरा राख्दाखेरि दुई महिना हुन्छ होइन, अब अहिले मङ्सिर महिना छ, अब फेरि कार्तिक महिनामा टिका छ, दुई महिनाको जमरा, दुई महिना जमरा पनि भन्नुहुन्छ फेरि है। त्यो बिचरा नबुझेर पनि भन्नुभएको हुनसक्छ होइन। त्यसलाई म आज तपाईँहरूलाई म छ्याङ्ग बनाउँछु। विशेष गरी सर्वप्रथम लागौँ, आज जमरा राख्ने, कति बजे राख्ने त, के गर्ने त भन्ने विषयमा म तपाईँलाई प्रश्न पार्न आएको छु। र प्रमाणसहित पनि म तपाईँलाई भन्नेछु। विशेष गरी चाहिँ ध्यान दिएर कार्यक्रममा सुन्नुहोस्, रेकर्ड गर्नुहोस्, तपाईँहरूले कार्यक्रमलाई एकदम राम्रो सजिलो हुनेछ। आज घटस्थापना गर्ने दिन, जमरा राख्ने दिन, यानि कि बत्ती बाल्नु पर्यो। सुरुमा त बत्ती नबालिकन कुनै पनि कर्म हुँदैन, दियो त बाल्नुपर्छ। र घटस्थापना गर्ने दिन आज विशेष रहेको छ। आजको साइट भनेको 11 बजेर ठ्याक्कै 47 मिनटमा तपाईँले जमरा राख्नुपर्छ, यानि कि दियो बाल्नु पर्यो। सुरुमा त दियो नबाली त हुँदैन, हेर्नु हो कि होइन। त्यो भएर जमरा राख्ने, घटस्थापना गर्ने, दियो बाल्ने, पूजा सुरु गर्ने भनेको ठ्याक्क 11 बजेर 47 मिनटमा तपाईँले दीपक प्रज्वलन गरेर चाहिँ कार्यलाई अगाडि बढाउन पनि तपाईँले सक्नुहुन्छ। विशेष गरी जमरा राख्ने आज नै हो, आज नराखेर भोलि राख्न मिल्दैन है। कसै कसैको कहीँ कहीँ चलन के रहेछ भने द्वितीयको जुन हेरेर जमरा राख्ने पनि भन्नुहुँदो रहेछ। त्यस्तो होइन, त्यो चाहिँ तपाईँले मैले बनाएको नियम हो होइन, तर शास्त्रले त्यस्तो भन्दैन। शास्त्रले के भन्छ भन्दा आज नै राख्नुपर्छ। आज प्रथममा शैलपुत्री, शैलपुत्री भगवतीको आज पूजा गर्ने दिन पनि रहेको छ। ओम शैलपुत्री देव्यै नमः भन्नुहोस्, ओम ऐं ह्रीं क्लीं चामुण्डा विच्चै नमः भन्नुहोस् होइन, ओम श्री दुर्गायै नमः भन्नुहोस्। तपाईँले मन्त्र जापहरू पनि गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ विशेष गरी 11 बजेर 47 मिनटमा घटस्थापना गर्ने, अनि के जाति पनि भन्छन् फेरि के शान्ति पनि गर्नुपर्छ भन्छन्। चित्र नक्षत्र वैद्युति योगको शान्ति गर्नु, घटस्थापना गर्नु अघि यो शान्ति गराएर मात्रै गर्नु पनि भन्छन्। फेरि के होला, शास्त्र सम्मत के देखिन्छ भन्ने पनि तपाईँको मनमा लागेको हुनसक्छ क्या फेरि होइन। हो त्यो शान्ति गर्नको लागि तपाईँले अब पूजा गरेर सुरु गरे हुन्छ। र घटस्थापना गर्न चाहिँ 11 बजेर 47 मिनटको साइत हो विशेष गरी चाहिँ होइन। अब यो वैद्युति योग र चित्र नक्षत्रको प्रमाण पनि कुरा गरौँ है। प्रमाणित प्रमाणले के भन्छ होइन, घटस्थापना र चित्र र वैदिक युगको शान्ति होइन यो के हो कस्तो हो भन्ने विषयमा पनि म तपाईँलाई जानकारी पनि गराउने छु। विशेष गरी चाहिँ के भन्छ भन्दा दशैं अर्थात् शारदीय नवरात्रको पहिलो दिन, आज यो नवरात्रलाई शारदीय नवरात्र पनि भनिन्छ है, पहिलो दिन दुर्गा पूजा गर्ने कार्यलाई घटस्थापना भनिन्छ र विशेष गरी यो घटस्थापना आश्विन शुक्ल पक्षको प्रतिपदादेखि गरिन्छ। आजदेखि अहिले चाहिँ आश्विन शुक्ल पक्षको प्रतिपदा हो। आश्विन शुक्ल प्रतिपदाको दिन यदा कदा कहिले काहीँ यो केही समयमा केही वर्षमा फेरि पर्ने चिज हो, यो सधैँभरि पर्दैन। चित्रा नक्षत्र अनि वैदिक योग पनि पर्न सक्दछ, जस्तै यसपालि परेको छ। यसरी घटस्थापनाको दिन चित्रा नक्षत्र वैदिक योग पर्यो र यसमा घटस्थापना गरियो भने ठूलो अनिष्ट हुन्छ भने शास्त्रमा पनि बताएको छ। विशेष गरी जस्तै वैधितो पुत्रनाशः स्याचित् चित्रायाम धननाशनम तस्मान् स्थापयेत् कुम्भम चित्रायाम वैधितौ तदहा भनेछ। अर्थात यसले के भन्न खोजेछ भन्दा वैधिति योगमा घटस्थापना गरे पुत्रनाश हुन्छ र चित्रा नक्षत्रमा घटस्थापना गरे धननाश हुन्छ। फेरि हेर्नु है, घटस्थापनाको दिन पुरापुर चित्र नक्षत्र र वैधिति योग परेकोमा के गर्ने त भन्दा शास्त्रमा के लेखेको छ भन्दा देवी पुराणको भागवार्चन दीपिकामा के लेखेको छ भन्दा त्रष्टा वैधित युक्ता चेत प्रतिपत चण्डिकार चने तयोरन्ते विधान्तव्यम कलशा सुवर्णम गृह भनौ होइन। अर्को चाहिँ तपाईँको चाहिँ दुर्गोत्सवमा कात्यायनको वचन के छ भन्दा दुर्गोत्सवमा के भनेको छ भन्दा प्रतिपद्या सुने मासे भुवौ वैधित्री चित्रयो आद्या पादो परित्यज प्रारभेवन वरात्रकम चित्रा वैधिति सम्पूर्ण प्रतिपक्षित भवेन नृप त्याज्या हम स्यात् प्रयत्याज्या तुरी स्याए तुपूजनम पनि भनेको छ। यसको अर्थ के हो भन्दा घटस्थापनाको दिन पुरापुर चित्र नक्षत्र र वैदिक योग परेमा सकभर यी दुवैको घटिपला बितेपछि घटस्थापना गर्नु, यो सम्भव नभएमा चित्रा र वैदिकको तीन चौथाई घटाई अर्थात तीन चार घडी कटाएर पछिल्लो एक चौथाई अर्थात एकदेखि चार घडीको मा गर्नु, पूरा दिन र पूरा रातभरि चित्र वैदिक योग पर्दा न रात्रौ स्थापयत कुम्भम न च कुम्भ विशेषतः। मत्स्य पुराणमा के भनेको छ भन्दा शास्त्रीय बजार अनुसार चाहिँ राति घटस्थापना निषेध गरेकाले समस्या जस्ताको तस्तै रहन्छ। यसमा के गर्छ भन्दा के गर्ने त भन्दा यो समस्याको समाधानका लागि शास्त्रले यस्तो निर्देशन गरेको छ। कस्तो निर्देशन गरेको छ भन्दाखेरि विशेष गरी सम्पूर्ण प्रतिपद देव चित्रा युक्ता यदा भवेत वैधित्या वापि युक्ता स्यात् तथा मध्यन दिने रवौ अभिजितु मुहूर्त्या तत्स्थात मसिनौ पवेत पनि भनेको छ। यहाँ के भनेको छ भन्दा यसले के भनौ भन्दाखेरि घटस्थापनाको दिन चित्रा नक्षत्र वैधिति योग परेमा मध्याह कालमा अभिजित मुहूर्त परेको समयमा घटस्थापना गर्नुपर्दछ भनौ। यसमा चाहिँ विशेष गरी चाहिँ बुझ्नुभयो, त्यही भएर अहिले अभिजित मुहूर्तमा 11:47 घटस्थापनाको सायद निक्लेको यसपालि चाहिँ 2083 असोज 25 गते आइतबार यानि कि आज अश्विन शुक्ल प्रतिपदा तिथि परेकाले यो दिन घटस्थापना परेको छ। यसमा रातको विशेष गरी चाहिँ 10:54 चित्रा नक्षत्र र रातको विशेष गरी 10:30 वैदिक योग परेको छ। यसरी प्रातःकालमा चित्र नक्षत्र र वैदिक योग परेकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिको घटस्थापनाको शुभ साहित निकाल्दा मध्याह्नकाल र अभिजित मुहूर्तको मध्य पारेर बिहानको 11:47 घटस्थापनाको साहित निर्धारण गरेको छ। सबै नवरात्रीमा दुर्गा पूजा गर्दा कुन समयमा गर्ने भन्ने विषय भने निम्न अनुसार शास्त्रीय वचन पनि रहेको छ। के भनेको छ भन्दा भास्करो दयमारम्भ यावतु दशनाडिका प्रात काला इति प्रोक्त स्थाप नारो हरादिशु, यो विष्णु धर्मोत्तर पुराणमा यो लेखेको छ। अनि वास्तव देवी पुराणमा के भन्छ भन्दा, देवी पुराणमा के भनेको छ भन्दाखेरि विशेष गरी प्रातराबाहेत देवी प्रातरेव प्रवेशयत प्रात प्रातश्च सम्पूज्य प्रातरेव विसर्जयत। यहाँ के भन्नु भन्दा सूर्य उदय भएदेखि दस घडी अर्थात चार घण्टा सम्म प्रातकाल हुन्छ। प्रातकालमा देवीको आह्वान गर्नु पर्दछ, प्रातकालमा नै देवीलाई प्रवेश गराउनु पर्दछ। प्रतिदिन प्रातकाल देवीको पूजा गरी प्रातकालमा नै देवीको विसर्जन पनि गर्नुपर्दछ। अन्तिममा फेरि प्रातकाल भनेको बिहानकै समयमा गर्नुपर्दछ। यो भनाइ अनुसार प्रातकालमा घट स्थापना गर्नुपर्छ भने शास्त्रको मूल मर्म र चित्र वा वैदिति योगमा मध्याह कालमा घट स्थापना गर्नुपर्छ भने शास्त्रको अर्को भनाइ रहेको छ। के भनेको छ भन्दाखेरि तपाईँको चाहिँ सामान्य शास्त्रो नूनम विशेषो बलवान भवेत, अर्थात सामान्य शास्त्र भन्दा विशेष शास्त्र बलवान हुने भएकाले चित्रा नक्षत्र र वैदिति योग परेमा विशेष गरी मध्याह्नकालको अभिजित मुहूर्तमा घट स्थापना गर्नु नै शास्त्रसम्म देखिन्छ। मध्याह्नकाल भनेको दिउँसो देखिन्छ होइन। यसकारण नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले 83 सालको घट स्थापनाको साइत निकाल्दा अभिजित मुहूर्त र अन्य ग्रह स्थितिलाई समेत विचार गरी असोज 25 गते आइतबार बिहानको 11:47 घर स्थापना गर्नु, जमरा छर्नु, देवीको पूजा शुरू गर्नु भन्ने गरेको निर्णय पुरापुर शास्त्र सम्मत भने देखिन्छ। बुझ्नुभयो कुरा तपाईँले? विशेष गरी चाहिँ मैले जति कुराहरू सबैको उल्लेख गरे ती सबै शास्त्रीय वचनको निष्कर्षलाई विचार गर्दा प्रातकालमा भगवतीको आह्वान गर्नु भन्ने पहिलो भनाई, चित्रा नक्षत्र वैद्युति योग परेमा घर स्थापना गर्दा धननाश र पुत्रनाश हुन्छ भन्ने दोस्रो भनाई र चित्रा नक्षत्र र वैद्युति योगमा परेमा मध्याह्न कालमा अभिजित मुहूर्त पारेर घर स्थापना गर्नु भने तेस्रो भनाईलाई विश्लेषण र समीक्षा गर्दा मूल नक्षत्र अश्लेषा नक्षत्रमा बालक जन्मेमा, सुन्नुहोस् है, बालक जन्मेमा मूल नक्षत्र र अश्लेषा नक्षत्रको शान्ति गरे झैं, सुन्नुहोस् है, गरे झैं चित्रा र वैद्युति योगको पनि शान्ति गर्ने परम्परा र शास्त्रज्ञहरूको मतलाई समेत मध्यनजर गरी चित्रा नक्षत्र र वैद्युति योगको शान्तिका सम्बन्धमा निम्न अनुसारको विधिहरू पनि भनेको छ। के भनेको छ अब चित्र नक्षत्रको शान्ति वैद्युति योगको शान्ति गरेर घर स्थापना गर्नु भनेर प्रश्न उल्लेख गरेको देखियो। अब कसरी शान्ति गर्ने त भन्दा सकभर रातो वस्त्र धारण गरी शुद्ध आसन बस्ने, सेत रातो कपडा लगाएर शुद्ध आसन बस्ने, आचमन गर्ने, आसनलाई शोधन गर्ने, प्राणायाम गर्ने, भगवतीलाई जल चढाई नमस्कार गर्ने, सङ्घ घण्टा डम्बरू बजाएर विशेष गरी सेतो सरसु चन्दन अश्वता फूल जौतिल चारैतिर छर्किने, पूजामा विघ्नकार भूतादीलाई अपसारण गर्ने, कर्णपात निर्माण गर्ने, चित्रा वैदिति योगको शान्तिपूर्वक घरसम्म गरी देवी पूजा गर्ने अधिकार प्राप्तिलाई प्रासित एउटा गाईदान गर्ने, प्रतिज्ञा संकल्प गर्ने, ऋषि न्यास करण्यास अङ्गन्यास गरी दुर्गा भगवतीको पूजा गर्ने, यथाशक्ति भगवतीको मूल मन्त्र जप गर्ने, ओम ऐं ह्रीं क्लीं चामुण्डा विचैनमा जल चढाउने, भगवतीलाई नमस्कार गर्ने, अर्घ स्थापन गर्ने, सङ्घ घण्टा डम्बरूको पूजा गर्ने, दीपक कलश गणेश पूजा गर्ने। अब चित्र नक्षत्रको शान्ति के भन्छ? ईशान कलशको बायाँपट्टि चित्रा नक्षत्रको पूजा गराई कलश स्थापनाको विधिले कलश स्थापना गर्ने, यो कलश माथि तामाको थालीमा श्रीखण्ड चन्दनले अष्टदल लेखी सो थालीमाथि सुनको प्रतिमालाई आगोमा तताई शुद्ध गरी गंगा जलले धोएर चित्रा नक्षत्रको स्वामी त्वष्टाको प्रतिमाको रूपमा स्थापना गर्ने, प्राण प्रतिष्ठा गर्ने विधिले चित्रा नक्षत्र र त्वष्टाको प्राण प्रतिष्ठा गर्ने। अब सुनको प्रतिमा छैन भने सुनमा घोट्ने पैसा राख्ने है। चित्र नक्षत्रको दायाँपट्टि सूर्यलाई विशेष गरी चिन्नत्र देवता मुदगात भन्ने मन्त्रले पूजा गर्ने, अनि चित्र नक्षत्रको बायाँपट्टि वायुलाई वायु र नील ममृता भस्मै भन्ने मन्त्रले वायुको पूजा गर्ने, त्यसपछि चित्र नक्षत्र त्वष्टलाई मध्याह्न देव्य मानि पञ्चोपचार षोडशोपचारले पूजा गर्ने, ओम त्वष्ट तुरियो मद्भूत इन्द्राग्नि पुष्टिवर्धनम द्विपद छाद्र इन्द्रियामु गोवर घना गोवर गोत्र योर वर घना यो मन्त्र नै त्वष्टाको ध्यान गरी पुष्पाञ्जलि चढाउने। ओम अमृतोद्भव विष्णवे यस्तर तुम शङ्कराय छन् धन नासञ्च माम रक्षन् तब वयस भीषण यो मन्त्रले चित्त नष्टको ध्यान गरी पुष्पाञ्जलि पनि चढाउने। अब वैधिति योगको शान्ति, ईशान कलशको बायाँपट्टि वैधिति योग र आदित्यको पूजाका लागि कलश स्थापनाको विधिले तामाको कलश स्थापित त्यसमाथि अष्टदल राखेको तामाको थाली राख्ने। सुन्नुहोस् है, सो थालीमाथि आगोमा तताई गंगाजलले धोएको सुनको प्रतिमा भए, सुनको प्रतिमा नभए एउटा पैसा राख्ने, त्यसलाई वैधिति योग र अदितिको प्रतिमा मूर्ति परिकल्पना गर्ने र प्रतिष्ठा गर्ने। अष्टदलको बीचमा रुद्रलाई, दायाँपट्टि सूर्यलाई र उत्तरपट्टि सोमलाई आफ्नो मन्त्रले पूजा गर्ने, बीचमा मृत्युञ्जय देवतालाई गर्ने, त्यसपछि अदिति र वैदिति योगलाई पञ्चोपचार वा षोडश उपचारले पूजा गर्ने। अदित्य देव रदिति रन परीक्षा मरे तेर भन्ने मन्त्रले अदितिलाई वैदिति योगलाई ओम वैदिति योगाय नमः भनी प्रणाम गरी पुष्पाञ्जलि चढाउने। यथाशक्ति गायत्री मन्त्र, मृत्युञ्जयको मन्त्र सकेमा पञ्च बाह्रणी होमपूर्वक चित्रा त्वष्टा अदिति र वैदिति योगलाई 108 दरले हवन गर्ने। गायत्री र मृत्युञ्जयलाई पनि 108 दरले हवन गर्ने। चित्रा वैदितीको शान्तिलाई एउटा गोदान गर्ने। विशेष गरी माथि उल्लेख मैले जुन भनेको थिएँ त्यो विधि गर्न नसकेमा ईशान कलशमा चित्रा त्वष्टा वैदिति, सुन्नुहोस् है, ईशान कलशमा त्वष्टा चित्रा त्वष्टा वैदिति अदिति मृत्युञ्जयको पूजा गर्ने, चित्रा वैदितीको शान्तिको लागि एक गोदान गर्ने, यो पनि गर्न नसके ईशान कलशमा चित्र नक्षत्र त्वष्टा देवताको योगको आदित्यको देवताको मृत्युञ्जयको पूजा गर्ने, चित्रा र वैदिति योगको दोष नलागोस् भनी नव दुर्गा भगवानसँग प्रार्थना गर्ने। पूजा गर्दाखेरि सजिलो, तपाईँलाई पण्डितजी सबै ठाउँमा पाउनु नपाउन सक्नुहुन्छ, त्यो भएर कुनै एउटा कलश स्थापना गर्ने र ईशान कलशमा चित्र नक्षत्र आएर बस्नुहोस् भन्ने होइन, अनि चाहिँ त्वष्टा देवता आएर बस्नुहुन्छ, देवता वैदिति योग अदिति देवता मृत्युञ्जय देवता आएर स्थापना हुनुहोस् भन्ने र चित्रा वैदिति योगको दोष नलागोस् भनी दुर्गा भगवानीसँग फूल अस्त लिएर प्रार्थना गरी दुर्गाजीलाई चढाउने। चित्रा र वैदितीको शान्तिपछि मूल वेदीमा विधिपूर्वक घर स्थापना गरी कलशमाथि थालीमा दुर्गा यन्त्र अथवा भगवतीको मूर्ति स्थापना गरी पूजा गर्ने, जपाठ ध्यान आदि गर्ने। षष्ठीको देवी षष्ठीको पनि बेलको रूपमा नव पत्रिकाको आह्वान गर्ने, सप्तमीको दिन नवरात्रिका फूलपाती भित्र्याउने पूजा गर्ने, भद्रकाली सरस्वतीको विशेष गरी पूजा गर्ने, अष्टमीको दिन विशेष पूजा कालरात्रि गर्ने, नवमीको दिन खड्गिनीको पूजा गर्ने, अन्त्यमा चित्रा नक्षत्र वैदिक युगको शान्ति समेत उल्लेख गरी विशेष गरी दुर्गा पूजा निमित्त गोदान पूर्णपाद दक्षिणा संकल्पहरू गर्ने भनेर मैले तपाईँलाई भनेको छु। यो जुन जुन उल्लेखहरू गरेको छ नि, यो उल्लेख गर्दाखेरि चाहिँ हामीले कहाँ कहाँबाट गरेका छौँ भन्दा धर्मसिन्धु, काशीनाथ, उपाध्याय, चोखम्बा, संस्कृत सिरिज, कपिस वाराणसीको किताब पुस्तकबाट, त्यस्तै गरी निर्णय सिन्धुबाट कमलाकर भट्ट होइन, यो निर्णय सिन्धुबाट पनि ल्याएको छ हामीले, शान्ति या मूल नीलकण्ठ भट्ट होइन, रत्न सत्कर्म रत्नावली, मुहूर्त चिन्तामणि, कृत भाटिका, वीर मन्त्रोदय, पुरुषार्थ चिन्तामणि, विशेष गरी नारद संहिता, नारद मुनि प्रतिष्ठा भन्ने यी सबै पुस्तकहरूबाट हामीले निर्णय गरेका छौँ, निष्कर्ष गरेका छौँ। अब बुझ्नुभयो तपाईँहरूले केही गर्न नसके, तपाईँको घर नजिक पण्डितजी गुरुबा हुनुहुन्न भने केही गर्न नसके चाहिँ तपाईँले जहाँ दुर्गाजीको पूजा गर्नुहुन्छ त्यहाँ चाहिँ तपाईँले भन्नुहोस् वैदिति योगको र चित्त नक्षत्रको दोष नलागोस् है दुर्गा भगवती, मैले जे जानेको छु त्यसैको आधारमा पूजा गरेको छु भन्नुहोस् तपाईँले। अब वैदिति योग अनि चित्त नक्षत्र यी दुईटा कुरा भन्न आएन भने पनि ल भगवान् आज के दाजु दोष परेको छ, यी दोषहरूबाट हामीलाई छुटकारा दिनुहोस्, हामीले जानेका छैनौँ, हामीले भगवतीको शरणमा छौँ, हामी नवदुर्गाको शरणमा छौँ, हामी यो दोषहरू नलागोस् हामीले आजदेखि घट स्थापना गरेका छौँ भन्दा फूलपाती चढाउने दुर्गाजीलाई, यति तपाईँले गरिदिनु भयो भने भइहाल्छ। 11:47 घट स्थापना छ, अब लागौँ हाम्रो चाहिँ 2 महिने जमरा पनि भन्नुहुन्छ कसै कसैले, फेरि क्या फेरि कुरा बुझ्नुभयो, कसै कसैले के भन्नुहुन्छ भन्दा 2 महिने जमरा पनि भन्नुहुन्छ। किन 2 महिना जमरा भने भन्दाखेरि तपाईँको चाहिँ अब 31 गते तपाईँको चाहिँ शनिबार भइहाल्यो होइन, अनि त्यसपछि 31 गते यो महिनाको लास्ट दिन असोजको, त्यसपछि 1 गते कार्तिक लाग्छ, अनि दसैँको टिका तपाईँको चाहिँ रहेको छ, 4 गते बुधबारको दिन रहेको छ, अनि 2 महिना त भयो महिनाको हिसाबमा त, तर के भन्छ भन्दा तपाईँको चाहिँ हाम्रो शास्त्रले के भन्छ भन्दा महिनालाई कसरी छुट्याएको छ भन्दा शुक्ल पक्ष अनि कृष्ण पक्ष होइन, जस्तै असोज महिनाको शुक्ल पक्ष कहिलेसम्म छ भन्दा तपाईँको चाहिँ जहिले पनि यसपालि मात्रै होइन जहिले पनि कोजागर पूर्णिमासम्म असोज महिना नै पर्दछ, कार्तिक पर्दैन, कुरा बुझ्नु, गतेको हिसाबले कार्तिक महिना परे तापनि असोज महिनाको चाहिँ तपाईँको चाहिँ महिना चाहिँ कार्तिकको 9 गतेसम्म छ यसपालि, विशेष गरी चाहिँ कुरा बुझ्नुभयो, असोज महिनाको 9 गतेसम्म चाहिँ तपाईँको कार्तिक महिनाको 9 गतेसम्म चाहिँ हामीले असोज महिना नै मान्नु पर्दछ, यसलाई आश्विन शुक्ल पक्ष यानि कि दुर्गा पक्ष पनि भनिन्छ हामीहरूले विशेष गरी चाहिँ है, यसरी तपाईँहरू प्रष्ट हुन जरुरी छ, सर्वप्रथम तपाईँहरू प्रष्ट हुनुभयो भने बल्ल तपाईँलाई राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू काउटहरू आउँदैन भन्ने कुराहरू हो है। 11:47 घर स्थापना गर्ने, आज शैलपुत्री देवैलामा शैलपुत्री भगवतीको पूजा गर्ने, नवदुर्गा मध्येमा आज प्रथम दिन शैलपुत्रीको पूजा हुन्छ, यो पनि तपाईँले विशेष दिन ध्यान दिनुपर्छ है, विशेष गरी चाहिँ यो तपाईँले विशेष ख्याल गर्नुहोला। अनि त्यसपछि बलि दिने कुराहरू पनि आउँछ, कुबिन्डो ठिक्क पारेर राख्नुहोला, अष्टमीको लागि चाहिँ पशु बलि होइन कुष्माण्ड बलि भनेर लेखेको छ यहाँ तपाईँको चाहिँ विशेष गरी चाहिँ कुष्माण्ड नरिवल होइन यो श्रीफल यसको बलि, जस्तो बेलको पनि बलि दिन मिल्छ, बेलको के बेलको दाना हुन्छ नि हो त्यसको पनि बलि दिन मिल्छ, कपडाको कपडा च्यातेर पनि बलि दिन, विभिन्न बलि हुन्छन् हेर्नुहोस् है, त्यही भएर सबैभन्दा राम्रो कुष्माण्ड बलि, कुबिन्डो छन् भने कुबिन्डो लिएर आउनुहोस्, कुबिन्डो छैन भने तपाईँले चाहिँ बेल लिएर आउनुहोस्, बेल पनि छैन भने नरिवल त पाइहाल्छ हेर्नु पानीवाला त नरिवल होइन, त्यसलाई पनि तपाईँले फुटाएर बलि दिन सकिन्छ, यो कुरो तपाईँहरू प्रष्ट हुनु पर्यो पहिला सुरुमा चाहिँ है, यसरी प्रष्ट भइसकेपछि बल्ल तपाईँलाई राम्रो हुन्छ। कार्यक्रममा हामीले आज नवरात्रको विषयमा केही जानकारी पनि तपाईँलाई गरायौँ, आज घट स्थापनाको प्रथम दिन तपाईँले चाहिँ शैलपुत्री भगवतीको पूजा आजा गर्नुहोस्, देवी देवताको पूजा आजा गर्नुहोस्, चण्डी पाठ गर्न सक्नुहुन्छ चण्डी पाठ गर्नुहोस्, सक्नुहुन्न भने दुर्गा कवच पाठ गर्नुहोस् होइन, ओम यद्गुह्यम् परमम् लोके सर्वरक्षा करमिणम् येन कश्चित् आख्यातम् तन्मे ब्रूहि पितामह ब्रह्मोवाचः अस्ति गुह्यतमम् विप्र सर्वभूतोपकारकम् दिव्यास्तु कवचम् पुण्यम् तत्सर्वस्वै महामुने। के भन्छ अनि प्रथमम् शैलपुत्री च द्वितीयम् ब्रह्मचारिणी तृतीयम् चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम् पञ्चमम् स्कन्द मातेति षष्ठम् कात्यायनीति च सप्तमम् कालरात्रि च महागौरीति चाष्टमम् नवम् सिद्धिदात्री च नवदुर्गा प्रकृतिता भन्दा यसरी दुर्गाजीको पूजाहरू गरेको छ है। यो गर्नुहोला तपाईँहरू कुबिन्दो चाहिँ अष्टमीको दिनको लागि कुबिन्दो
1: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

भैटो अथवा माटो कलशको माथि स्थापना गर्नुहोस्, दुर्गा दियो कलश गणेश स्थापना गर्नुहोस्, नवग्रह स्थापना षोडश मातृकाहरू स्थापना गरेर गर्नुहोस्। अनि एउटा कुरो, तपाईँले घरमा टिका उठाउनु भएन, जस्तै टिका चमराहरू उठाउनु भएन भने तपाईँको घरमा टिको लाउनु हुँदैन, बुझ्नुभयो? कोही ज्वाइँ चेला भान्जा भान्जी कोही आउनुभयो भने त्यो घरमा टिको लाउनु हुँदैन फेरि। देवी विसर्जन गरिसकेपछि जमरा समराहरू चाहिँ तपाईँले काटेर अनि घरको ढोका माथिपट्टि, थाहा छ, घरको ढोकाको माथिपट्टि पाँचवटा थुप्रा गोबर राखेर त्यहाँ टिका लगाउने, सुपारी राख्ने, पैसो राख्ने, अनि बिचको थुप्रोमा चाहिँ अक्षताहरूले पूजा गर्ने, अनि त्यसपछि त्यहाँ जमराहरू राख्ने, इष्ट देवता कुल देवता पितृहरूलाई पनि जमरा छुट्याउने विभिन्न कार्यहरू गर्नुपर्छ। दुना दुनामा जमरा राख्नुहोस्, चारवटा दुनामा जमरा राख्नुहोस् साना साना, अनि एउटा मूल जमरा मजाले ठुलो राख्नुहोस्, जमरा तन्न प्रशस्त राख्नुहोस्। धेरै भएछ भने पूर्णिमाको दिन सेलाउन मिलिहाल्छ जमरालाई, है। यसरी तपाईँले गर्नुहोला, यो मैले तपाईँले आज सम्पूर्ण श्रोताहरूलाई जानकारी गराउन खोजेको। धेरैजना कन्फ्युज हुनुहुन्थ्यो, कन्फ्युज तपाईँहरू फिटिक्कै नहुनुहोस्, कसैले के भन्नुहुन्छ कसैले के भन्नुहुन्छ नभन्नु होला। जमरा जहिले पनि जमरा घर स्थापनाकै दिन राखिन्छ, प्रतिपदाकै दिन राखिन्छ, द्वितीयको जुन हेरेर राख्ने भन्ने तपाईँले मैले बनाएको नियम हो। तपाईँले मैले बनाएको नियम त्यति राम्रो नियम होइन, शास्त्रीय आधारमा हामी अगाडि बढ्नुपर्छ भन्ने कुराहरू मैले तपाईँलाई भनेको छु। कार्यक्रम ज्योतिष शास्त्र हामी अन्तिम चरणतिरमा आएका छौँ। कार्यक्रम पछि तपाईँहरू मसँग प्रत्यक्ष रूपमा हाम्रो कार्यालयमा भेट्न आउन चाहनुहुन्छ, प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भनी गर्न सक्नुहुन्छ। भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान दैविक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्छ।

0: चाहिनो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
2: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
0: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
5: होइन यो दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
5: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक्स सामान पनि सुपथ मूल्यमा पाइन्छ।
6: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 98450-49-86।
7: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
8: आमा, मलाई दुध है।
7: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
8: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
7: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
8: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
9: स्कर्फ टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइतले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्फ टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बाली वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
10: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 सनौली बजार चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9850524454, 9855204454, इमेल lok.logic2@gmail.com।
10: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन।
6: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिङ्की भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
11: लिङ्की मात्रै होइन, गडबडी रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
6: ए हो र, म पनि त्यही जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
12: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
6: प्रोप्राइटर अमित परसाई, भटभटी रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 सनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 9855582751।
13: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन कुन्नी?
14: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
15: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
14: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
15: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
14: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
15: सम्पर्क नम्बर 9845082997,
11: 9850109997।
16: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
17: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ, हो र
18: हो नि, चट्याङ पर्दा रुखमुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
17: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
18: चट्याङ पर्द
19: 98550-10997।
16: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आउँदै यता।

0: बिजुलीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
3: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
4: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
3: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

भैँसी पाँच गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

0: कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550309359 र 98550369359।
2: स्कर्ब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, जाडा पखाला लाग्नु, माइटरले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्ब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ। औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
3: औलोका लक्षणहरू: मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
2: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
3: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने, घरको झ्यालढोकामा जाली लगाउने, औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने, बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
4: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
5: आमा, एक गिलास दही खान्न, साह्रै गर्मी हो।
6: आमा, मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
7: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
7: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
8: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बे

0: Why I live Sunday Nuncha Radio Final 89.8 MHz.
1: नमस्कार, यो रेडियो नेपालको अब राजेश गद्दबाट समाचार सुन्नुहोस्। कोभिड 19 अर्थात कोरोना भाइरसबाट यति बेला विश्वलाई आक्रान्त गरिरहेको छ। प्रदेश बसेका लाखौं भोटानहरू घर फर्किएका छन् भने स्वदेशमा रहेका लाखौं श्रमिकहरूको रोजगारी पनि गुमेको छ। उसित कोभिड 19 अर्थात कोरोना भाइरसको यो महामारीले अझै कति पीड़ा कष्ट र हामीले पिछा भोग्नुपर्ने

0: चाहिनो समय सूचक अहिले बिहानको 10 बज्यो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट स्पाइनो
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
2: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौं
3: आईएमई गरौं आईएमई गरौं
4: मनैदेखि

0: यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: कविश्वर बारी ल्यारुघाट दादिङ जोड्ने मोटरेबल पुल समेत बगाएको छ। बुढी गण्डकी नदीमा आइतबार बिहान आएको विश्वर बारीले गोर्खा कोयारीघाट दादिङ जोड्ने पक्की पुल बगाएको इलाका प्रहरी कार्यालय ल्यारुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठले जानकारी दिएका छन्। बारीले चुनमुबरी गाउँपालिका 3 न्याक्चेत स्थित न्याक्चेत सिर्देवास जोड्ने पुरानो छोलुङ्गे पुल, धार्चे गाउँपालिका 5 मचीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोती स्थित फलामे पक्की पुल समेत बगाएको छ। बुढ़ी गण्डकीमा आएको बाढ़ीले मुगलिनसम्म उच्च जोखिममा रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले एक सूचना जारी गर्दै मुगलिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको सूचनामा भनिएको छ। बुढ़ी गण्डकी नदीमा बाढ़ी खतरा तहभन्दा माथि रहेको र बढ़ने घट्ने क्रम जारी रहेकाले त्रिशुली नदी बेनीघाटसम्म अति उच्च जोखिम, मुगलिनसम्म उच्च जोखिम र चितवन नवलपरासी नदी आसपाससम्म मध्य जोखिम रहेको समेत जनाइएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना जारी छ। पार्टी कार्यालय सानिपमा अहिले उपसभापति र महामन्त्रीको मतगणना भइरहेको छ। मतगणनाको पछिल्लो विवरण अनुसार उपसभापति खुलामा चन्द्र भण्डारीले अग्रता लिनुभएको छ। त्यसै गरी उपसभापति समावेशीमा विनोद चौधरी अघि हुनुहुन्छ, महामन्त्री खुलामा प्रदीप पौडेल र अमर सिंह कुन्मगर तथा महामन्त्री महिलामा भने लीला संगोला पन्तले अग्रता लिनुभएको छ। र साउदी अरबको राजधानी रियादमा रहेको किङ खलिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरणले आज बिहान निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको, आक्रमणबाट 12 जनाको ज्यान गएको र कम्तीमा 300 जना घाइते भएका छन्। आक्रमणबाट 4 जना साउदीका नागरिक तथा अरू 2 बंगलादेशी 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। आक्रमणमा हुती विद्रोही समूहको संलग्नता रहेको समेत आशंका गरिएको छ, तर अहिलेसम्म आक्रमणको जिम्मा पनि लिएको छैन। बितेका 20 दिनमा रियाद विमानस्थलमा हिजो चौथो पटक आक्रमण भएको हो। इरान समर्थित हुती समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई समेत चेतावनी दिँदै आएको छ। पछिल्लो आक्रमणबाट घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मानवीय सहित भौतिक संरचना पनि क्षति भएको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एक साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: web surfer, apa kan karena fast internet.
1: MBL सर्वसुलभ आवास कर्जा
2: अब भन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक निम्न ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर
2: सँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोड सम्मको कर्जा

0: गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: कपाल अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएल 99.1 सबैका लागि सूचना।

0: दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिलाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
1: एसएनटी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550703059 र 98550673059।

0: स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी M2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: नेपालीहरूको महान पर्व बडा दशैं, शुभ दीपावली, छठ तथा नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विशिष्ट सदस्य, आजीवन सदस्य, एकल सदस्य, साधारण सदस्य तथा शुभ चिन्तकहरूमा सुख, शान्ति, खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: सभापति जीवाखर ढकाल, नेपाल रेड क्रस सोसाइटी, दिव्यनगर उपशाखा, भरतपुर 26।
4: विजयादशमी, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, मित्रहरू, व्यवस्थापन समितिका सदस्यहरू, अभिभावकहरू, शिक्षा प्रेमी व्यक्तिहरू, शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान, बुद्धि, विवेक र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, फोन 0556-93-495।
4: विजयादशमी, शुभ दीपावली, छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, मित्रहरू, व्यवस्थापन समितिका सदस्यहरू, अभिभावकहरू, शिक्षा प्रेमी व्यक्तिहरू, शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान, बुद्धि, विवेक र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष राम बहादुर भण्डारी, प्रधान अध्यापक दुर्गा प्रसाद सापकोटा, जानकी मावी, भरतपुर 27, मेघौली।
6: जब तपाईँ कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
7: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
8: आमा, मलाई दुध है।
7: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
9: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
7: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
9: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
10: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
2: नेपालीहरूको महान चाड विजय दशमी, शुभ दीपावली र छठ पर्व 2079 शुभ उपलक्ष्यमा हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरू, शुभ चिन्तकहरू, आफन्त, इष्टमित्र लगायत देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: हामी कहाँ आधुनिक तथा आकर्षक डिजाइनका गरगहना बनाइन्छ। न्यू बिन्दवासिनी सुन चाँदी पसल, भरतपुर 18 चनौली बजार चितवन। प्रोप्राइटर विष्णु रसाइली। मोबाइल 98460-35545, 98550-51439।
12: रेडियो साइनो 89.8 MHz तपाई हाम्रो अटुट साइनो
13: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:30 PM

सुरक्षित बसे घरमा राखियो जमरा, सेनाद्वारा मंगल धुन र बढ़ाई, घट स्थापनामा ब्राह्म मन्दिरमा माटो संकलन गर्नेको भीड़, साउदी अरबको रियाद विमानस्थलमा आक्रमण हुँदा 12 जनाको मृत्यु, 300 भन्दा बढ़ी घाइते, मृत्यु हुनेमा 4 साउदी र 8 विदेशी नागरिक, र आईसीसी लीग 2 को जारी खेलमा नेपालले क्यानेडालाई दियो 236 को टार्गेट, रोहित पौडेलले बनाए शतक, क्यानेडा अहिले ब्याटिङमा।

0: दसैँमा सिहु ब्रान्ड तथा सिहु मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टपलोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जरा, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।
1: दसैँको रौनक तिहारको उज्यालो एलजीको पहाडले घर घरमा छायो रमाइलो,
2: छुटको बहार खुसी अपार, एलजीसँग मनाऊ दसैँ तिहार।
3: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं बुढ़ी गण्डकी सम्बन्धी खबरबाट। गोर्खाको बुढ़ी गण्डकी नदीमा आज बिहान 81 आएको लेदो सहितको विनाशकारी बाढ़ीले उत्तरी गोर्खा र धादिङका विभिन्न बस्तीहरूमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण चुमनुम्री का जगत बगर, सल्लेरी र घट्टे खोला क्षेत्रका 35-40 घरहरू बगेका छन् भने धादिङतर्फ करिब 100 घरमा लेदो पसेर 22 घर उच्च जोखिममा परेका छन्। त्यस्तै बाढ़ीले मध्य पहाड़ी लोकमार्ग अन्तर्गत गोर्खा र धादिङ जोड्ने आरूघाट स्थित पक्की पुलको एउटा खण्ड, आरूघाटको फलामे पुल र 7-8 झोलुङ्गे पुलहरू बगाएपछि धादिङ बेसी प्रवेश गर्ने मुख्य नाका र आवत जावत पूर्ण रूपमा ठप्प भएको छ। नेपाली सेनाका 4 हेलिकप्टर मार्फत चुमनुम्री र धार्चेबाट विदेशी नागरिक र शिशु सहित 47 सकुशल उद्धार गरिएको छ। सिर्दीबास चुमलिङ क्षेत्रका 4-5 गोठालाहरू अझै सम्पर्कविहीन रहेकाले मानवीय क्षतिको पूर्ण विवरण आउन बाँकी छ। हाल बाढ़ीको बहावको क्रम घट्दै गए पनि जोखिमयुक्त पुलबाट यात्रा नगर्न र तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अप्नाउन स्थानीय प्रशासन र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। रसुवाको भुटेकोशी नदी क्षेत्रमा भदौ 10 आएको भीषण बाढ़ीका कारण प्रभावित सड़क यातायातलाई सहज बनाउने उद्देश्यले बेत्रावती स्थित फलाकु खोलामाथि एक्रो बेलिब्रिज निर्माण गरी संचालनमा ल्याइएको छ। बाढ़ी आएको 45 दिनपछि निर्माण सम्पन्न भएको बेलिब्रिज नेपाली सेनाले आज एक कार्यक्रमबीच उद्घाटन गरेको हो। बेलिब्रिज संचालनमा ल्याइएसँगै बाढ़ीका कारण प्रभावित बनेको सड़क सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ। पुल संचालनमा ल्याइएपछि स्थानीय बासिन्दा तथा उक्त सड़क खण्ड भएर आवत जावत गर्ने यात्रु र सवारी साधनलाई राहत हुने विश्वास गरिएको भदौ 10 आएको भीषण बाढ़ीले सड़क तथा पुलका संरचनामा क्षति पुर्याउँदा त्यस क्षेत्रको यातायात सेवा प्रभावित बनेको थियो। बेलिब्रिज निर्माणसँगै आवागमन सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कसैलाई दसैँ बनाऊ यादगार।
1: यो दसैँमा बेपुका सामान किन्दा 20,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, 3 स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क चढान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

का सामान किन्दा 37,700 रुपियाँसम्म क्याश ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

Thank you.

0: पर्वमा सुजीका साना घर आर्थिक उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा छोरी सहित भियतनाम भ्रमण वा मेगौली चेराईको यात्राको मौका पनि। सुजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको
1: मनैदेखि वाउको प्रेसको बाहर चाड पर्वमा ल्याऊ खुसी नै खुसी अपार। गोद्रेज सँग चाड पर्व उपहारै उपहार।
0: यो दसैँ तिहारमा गोद्रेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र 3 टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोद्रेज सँग भनेदेखि वाउ।
2: दसैँको रौनक तिहारको उज्यालो एलजीको उपहारले घर घरमा छायो रमाइलो। छुटको बहार खुसी अपार, एलजीसँग मनाऊ दसैँ तिहार।
0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
2: उपहार मनाउ दसैँ तिहार।
3: यो हो नेपाली रेडियो।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब बाँकी खबर। नेपाली कंग्रेसको उपसभापति र महामन्त्रीहरूको मतगणना जारी रहेको छ। उपसभापति खुलामा चन्द्र भण्डारीको अग्रता कायमै छ। त्यस्तै महामन्त्री खुला दुई पदका लागि भएको निर्वाचनमा प्रदीप पौडेल अगाडि रहनु भएको छ। महामन्त्री महिला एक पदका लागि भएको निर्वाचनमा डाक्टर डीला संग्रौला पन्त र महालक्ष्मी उपाध्याय डीना बीच कड़ा प्रतिस्पर्धा भइरहेको छ। त्यस्तै नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत सह महामन्त्री पदको मतगणनाको तयारी भइरहेको छ। केन्द्रीय निर्वाचन समितिले सह महामन्त्रीका उम्मेद्वारहरूसँग छलफल सकेर मतगणनाको तयारी थालेको हो। समितिका एक सदस्यका अनुसार मतपत्र खन्याएर मिलाउने काम भइरहेको र त्यसपछि गणना शुरू गरिनेछ। हिन्दूहरूको महान चाड़ बड़ा दशैं आजबाट शुरू भएको छ। यस अवसरमा काठमाडौँको हनुमान ढोका स्थित दशैं घरमा विधिवत रूपमा जमरा राखिएको छ। आज बिहान 11:47 शुभ साइतमा दशैं घरमा जमरा राखिएको हो। सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड़काएर बढ़ाई गरिएको थियो। त्यस्तै बड़ा दशैंको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक स्थल ब्रह्माइडी मन्दिर परिसरमा जमरा राख्न आवश्यक पवित्र माटो संकलन गर्ने भक्तजनको भीड़ लागेको छ। बिहानैदेखि स्थानीय बासिन्दा तथा भक्तजनहरू मन्दिर नजिकैको ब्रह्माइडी घाटमा माटो लिन पुगेका हुन्। नेवारी संस्कृति तथा दशैं परम्परामा ब्रह्माइडी घाटको बालुवा मिश्रित माटोलाई विशेष महत्वका साथ लिने गरिएको छ। यस स्थानको माटोमा जमरा उम्रदा राम्रो पहेँलो र पुष्ट हुने जनविश्वास रहेको छ। मुगु जिल्लामा पहिलो पटक पेट्रोल पम्प संचालनमा आएको छ। छायानाथ रारा नगरपालिका एक तुम गाउँको ग्रेनीमा स्थापना गरिएको अनुषा फ्यूल सप्लायर्स एण्ड डिस्ट्रीब्यूशन प्रालीले आजदेखि औपचारिक रूपमा सेवा शुरू गरेको हो। पेट्रोल पम्प संचालनमा आएसँगै जिल्लामा सवारी साधनका लागि इन्धन आपूर्ति सहज हुने अपेक्षा गरिएको छ। यसअघि नागम गमगढ़ी सड़कमा यात्रा गर्ने सवारी चालकले नेपालगंज र सुर्खेतबाट जर्किनमा इन्धन ल्याउनु पर्ने बाध्यता थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। ग्रेनीमा स्थापना गरिएको अनुषा फ्यूल सप्लायर्स एण्ड डिस्ट्रीब्यूशन प्रालीले आजदेखि औपचारिक रूपमा सेवा शुरू गरेको हो। पेट्रोल पम्प संचालनमा आएसँगै जिल्लामा सवारी साधनका लागि

0: किनकि तपाईको सपनाले महत्व राख्दछ।
1: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
0: विशेषताहरू:
1: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
0: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
1: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
1: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

दसैँमा सिहु ब्रान्ड तथा सिहु मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, हटलाइन वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सफ्ट एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जरा, साथै 0% ब्याजमा सजिलो किस्ता। सिसी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिसी।

0: पूर्वमा सुजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सुजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: अब विदेशको खबर। साउदी अरबको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा 12 जनाको मृत्यु भएको छ भने 300 भन्दा बढ़ी घाइते भएका छन्। साउदी नागरिक उड्डयन अधिकारीहरूले आज बिहान जानकारी दिएका हुन्। समाचार संस्था एसोसिएट प्रेस एपीका अनुसार विमानस्थलको आन्तरिक उड़ानका लागि प्रयोग हुने टर्मिनल 3 र 4 रहेको परिसरमा क्षेपास्त्र प्रहार भएको थियो। घटनामा घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृत्यु हुनेमा 4 जना साउदी नागरिक र 8 जना विदेशी नागरिक रहेका छन्। विदेशी मृतक मध्य बंगलादेश, अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका 1-1 जना छन्। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत क्यानेडा विरूद्धको खेलमा रोहित पौडेलले शतक बनाएका छन्। ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री तर्फ 1-1 भइरहेको खेलमा रोहितले 126 बलमा शतक पूरा गरेका हुन्। यो उनको ओडीआई करियरको तेस्रो शतक हो। उनले 12 अर्धशतक पनि बनाएका छन्। उनको उच्च स्कोर 126 रहेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले क्यानेडालाई 236 टार्गेट दिएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। बूढ़ी गण्डकी बाढ़ीका कारण जोखिममा परेका 47 जनाको नेपाली सेनाद्वारा उद्धार। छोलुङ्गे र पक्की पुलसँगै 40 घर बगे, केही मानिस सम्पर्कविहीन। मानवीय क्षतिको पूर्ण विवरण आउन बाँकी। नेपाली कंग्रेसको उपसभापति र महामन्त्रीहरूको मतगणना जारी। कंग्रेस सह महामन्त्रीका उम्मेद्वारसँग निर्वाचन समितिको छलफल, केही बेरमा मतगणना शुरू हुने। हनुमान ढोका स्थित दशैं घरमा राखियो जमरा। सेनाद्वारा मंगल धुन र बढ़ाई। घट स्थापनामा ब्रामाएडी मन्दिरमा माटो संकलन गर्नेको भीड़। साउदी अरबको रियाद विमानस्थलमा आक्रमण हुँदा 12 जनाको मृत्यु, 300 भन्दा बढ़ी घाइते। मृत्यु हुनेमा 4 साउदी र 8 विदेशी नागरिक।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो PM
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज
1: विजयादशमी शुभ दीपावली तथा छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य दूध उत्पादक किसान कर्मचारी शुभेच्छुक एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: डीडीसी प्रमुख उपेन्द्र सिंह धनवाद भरतपुर 28 जितपुर मोबाइल 98450 69 6 39।
1: विजयादशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष रामबहादुर भण्डारी प्रधान अध्यापक दुर्गा प्रसाद सापकोटा जानकी मावी भरतपुर 27 मेघौली
4: नेपालीहरूको महान चाड विजयादशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण श्रोताबिन्द विज्ञापनदाता शुभेच्छुक शेयर सदस्य लगायत देश विदेशमा छरिएर रहनु भएको सम्पूर्णलाई सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: भर्खरै शुभकामना दिँदै हुनुहुन्थ्यो रेडियो साहिनोका व्यवस्थापक विश्वनिधि अर्याल। विजयादशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्वतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: शहीद स्मारक कलेज भरतपुर महानगरपालिका 19 बखानपुर शारदानगर चितवन फोन 056-595-0131 मोबाइल 98550-53-281 98491-24-782।
1: नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको पावन अवसरमा हामी हाम्रा समस्त ग्राहक महानुभावहरू शुभेच्छुक देश तथा विदेशमा छरिएर रहनुभएका नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: सनराइज कपी उद्योग नारायणगढ चितवन प्रोप्राइटर रामकृष्ण ढकाल मोबाइल 98550-5572।
0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
3: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिलाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 98550-60359 र 98550-67359। डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्रै ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
2: स्कर्ब टाइफस रोगका लक्षणहरू। धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले चुकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्ब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू। खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
5: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन सुन्ने।
6: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझिन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
6: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
6: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
7: सम्पर्क नम्बर 9875082997,
5: 9855010997।
8: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासबुक एप्लिकेशन,
9: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
8: नेपाली चाड पर्व तथा शुभ साहित्यको विस्तृत विवरण,
9: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
8: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
9: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
8: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
10: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
11: आमा, मलाई दुध है।
10: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
12: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
10: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
12: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
13: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
0: रेडियो स्पाइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट स्पाइनो।
14: ए साथी, ऊ त्यो माथि हेर त, बादल भन्दा माथि, कति राम्रो छ, मलाई त्यही जान मन लाग्यो। आहा, कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: Tapay Aylet Sunday Mucha Radio Sinus 89.8 MHz. आमाले मिठो
1: खाना दिनुहुन्छ
0: अनि बाबाले
1: बाबाले साथमा लिनु

0: Thank you.
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: चाहिनो समय सूचक अहिले साँझको 6 बज्यो नेपालीहरूको महान पर्व बडा दशैं शुभ दीपावली छठ तथा नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विशिष्ट सदस्य आजीवन सदस्य एस्कर सदस्य साधारण सदस्य तथा शुभ चिन्तकहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सभापति जीवाखर ढकाल नेपाल रेड क्रस सोसाइटी दिव्यनगर उपशाखा भरतपुर छठ दिशा।
2: विजयादशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन फोन 0556 93 495।
0: बडा दशैं शुभ दीपावली छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ओडावासी जनप्रतिनिधि सदस्यज्यूहरू कर्मचारी साझेदार संघ संस्था शुभ चिन्तक लगायत देश तथा विदेशमा छरिएर रहनु भएको सम्पूर्ण नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अमृत राज हमाल वडा अध्यक्ष एवं भरतपुर महानगरपालिका 16 परिवार।
4: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिसाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।

पहाड़ बस्ने पहिलो तराई पछि डुब्ने डर

0: ay anne, sonunda Mumca Radyo Saylı 89.8 MHz.
1: नेपालीहरुको महान पर्व बड़ा दशैं शुभ दीपावली छठ तथा नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विशिष्ट सदस्य आजीवन सदस्य एस्कर सदस्य साधारण सदस्य तथा शुभचिन्तकहरुमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: सभापति जीवाखर ढकाल नेपाल रेड क्रस सोसाइटी दुब्बेनगर उपशाखा भरतपुर छब्बीस।
3: विजयादशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन फोन 0556 93 495।
3: विजयादशमी शुभ दीपावली छठ पर्व एवं नेपाल सम्बतको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक कर्मचारी मित्रहरू व्यवस्थापन समितिका सदस्यहरू अभिभावकहरू शिक्षा प्रेमी व्यक्तिहरू शुभचिन्तकहरू लगायत सम्पूर्ण नेपालीहरूमा ज्ञान बुद्धि विवेक र समृद्धि तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष रामबहादुर भण्डारी प्रधान अध्यापक दुर्गा प्रसाद सापकोटा जानकी मावी भरतपुर 27 मेघौली। नेपालीहरूको महान पर्व बड़ा दशैं शुभ दीपावली छठ पर्व तथा नेपाल सम्बतको पावन अवसरमा हामी हाम्रा समस्त ग्राहक महानुभावहरू सधैँ देश तथा विदेशमा छरिएर रहनुभएका नेपालीहरूमा सुख शान्ति खुशी र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: मिरर फोटो एवं भिडियोग्राफी भरतपुर महानगरपालिका 19 शारदा नगर टाउन चितवन मोबाइल 98550982997 98550102।
0: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 MHz।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ.
2: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो. तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषयमा आइन्छ.
2: अभिभावकसँग खुला संवाद नहुने यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुने परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ.
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ.
2: छोराछोरीसँग साथी जस्तै संवाद गरौं. वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ.
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं. जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र उल्लासी सामुदायिक रेडियो उदयपुर र सीआईएम.
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम.
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ.
2: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो. तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषयमा आइन्छ.
2: अभिभावकसँग खुला संवाद नहुने यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुने परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ.
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ.
2: छोराछोरीसँग साथी जस्तै संवाद गरौं. वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ.
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं. जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र उल्लासी सामुदायिक रेडियो उदयपुर र सीआईएम.
3: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्. क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700. साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV. अब क्लासिक टेकमा आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम.
4: क्यान्सर गिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एप अत्रियम गर्नुहोस्.
5: शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
6: सीता जहाँ बाहिर पसलमा केही खाएर आइहाल, अनि फेरि ढिलो होला नि.
7: रामुला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने. आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि. यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु. ओहो, तिमी त घरको खाने भएछौ नि.
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेर चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर.
8: सही भन्यो शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ. यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन. धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ.
7: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ. यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि. यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि.
9: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: कांग्रेस १५ महाधिवेशन अन्तर्गत अहिले पदाधिकारीको मतगणना भइरहेको छ। केही बेर प्राप्त नतिजा अनुसार 4,100 मतगणना हुँदा उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक मत प्राप्त गरी अगाडि हुनुहुन्छ। उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारीले 2,045 मत प्राप्त गर्नुभएको छ। उपसभापतिको समावेशीतर्फ एक पदका लागि भएको प्रतिस्पर्धामा विनोद कुमार चौधरीले 1,026 मत प्राप्त गरी अघि हुनुहुन्छ। महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले 2,391 मत प्राप्त गरी अघि हुनुहुन्छ। महिला महामन्त्रीको एक पदका लागि भएको प्रतिस्पर्धामा डाक्टर डिला संग्रौला पन्तले 1,816 मत प्राप्त गरी अघि हुनुहुन्छ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने बाँकी हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली रहनेछ। यसको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
1: हिमालय पहाड़ी विभागका एक दुई ठाउँ अनि यो कर्णाली प्रदेशका चाहिँ थोरै ठाउँमा हल्का वर्षाको मात्रै सम्भावना रहेको देखिन्छ भने तराईका विभागमा चाहिँ आउने तीनै दिन चाहिँ खासै त्यस्तो वर्षा हुने सम्भावना देखिँदैन। रातिको हकमा कुरा गर्न पाउँदाखेरि कोशी बागमती र कर्णाली प्रदेशका हिमाली विभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ। देशका अन्य विभागमा भने आंशिक बादल लाग्नेदेखि तराई विभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ।
0: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई पराजित गरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पचाइएको क्यानाडा 48.5 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो। नेपालका लागि रोहित पौडेलले 101 रनको शतकीय पारी खेले भने करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई विकेट लिए। यस जीतसँगै नेपाल 33 खेलबाट 36 अंक जोड्दै लीग दुईको अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ।
2: बुढी गण्डकी नदीमा आएको बाढ़ी प्रभावितले राहतका लागि कहाँ सम्पर्क गर्ने?
3: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने भूमिका नियम डेभलप गरेका छन् भने
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बाल बालिकामा देखिन सक्ने मौसमी स्वास्थ्य समस्या र समाधानको उपाय कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
4: शीतल जहाँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
5: रामुला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
7: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। ऐतिहासिक व्यक्तित्व द्वय विषय नगरसी र बांगे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन गरिएको छ। हुलाक सेवा विभागले उहाँहरूको सम्मानमा हुलाक टिकट प्रकाशन गर्दै प्रथम दिवसीय टाँचा लगाएको हो। कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी जोमसोम सड़कमा अस्थायी मार्ग निर्माण गरी सवारी साधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको शास्ति अझै नहटेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। र दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रे पलाञ्चोक तर्फको बीपी राजमार्गमा भने हाल पुनर्निर्मित सड़कबाटै आवागमन गराइएको काभ्रेका सामुदायिक रेडियोले खबर पठाएका छन्। साझा खबरमा अब मिलिजुली नेपाली सन्तोष गन्धर्वबाट।
9: गोर्खाको बुढ़ी गण्डकी नदीको बाढ़ी प्रभावित क्षेत्रमा अहिले खोज तथा उद्धारको काम चलिरहेको छ। तपाईँको गाउँठाउँमा पनि उद्धार गर्नु परे कसलाई खबर गर्ने? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
3: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सकिन्छ। यसले चाहिँ जहाँबाट यहाँले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने कार्यक्रम डेभलप गरेका छन् भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर 1114 स्वस्थ प्रहरीको पनि गर्न सकिनुहुन्छ। नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो एसएमएस 1 नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि। र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तै यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
9: तपाईँले बिर्सनै नहुने नम्बर चाहिँ 100 र 1234 हो। यो नम्बरमा फोन गर्दा उद्धार तथा राहतकर्ता तपाईँ भएको ठाउँसम्म आउन मद्दत पुग्छ। वित्रावतीमा बेलीबिनी सञ्चालनमा आएको खबर त तपाईँले पक्कै पाइसक्नुभयो। अनि यो पुलबाट आउजाउ गर्दा ख्याल गर्ने पनि कुरा चाहिँ के छन्?
10: यो ब्रिजमा चाहिँ विशेष सावधानी अपनाउनु पर्छ। आसिसी ब्रिजको दाँजोमा यसलाई चाहिँ अलिकति सावधानी र जतन गर्नुपर्ने देखिन्छ। स्थानीय अथवा यात्रुहरूले चाहिँ अलिकति फोटो भिडियो बनाउने, पुलको नजिक जाने, खोलातिर हेर्ने त्यस्तो अवस्था भयो भने अलिकति दुर्घटना हुन सक्छ। र ड्राइभरहरूले पनि अलिकति सावधानी अपनाएर आफ्नो साइडमा रोकेर साइड दिएर अर्को गाडीलाई पास गरेर चाहिँ वान वेको रूपमा चाहिँ यसलाई एकतर्फीको रूपमा चाहिँ यसलाई प्रयोग गर्यो भने अलिकति सावधानी अपनाउन सकिन्छ। प्रति घण्टा 10 किलोमिटरका दरले स्पिड कायम गर्नुपर्ने हुन्छ। चेनवाला एक्सकाभेटरहरू चाहिँ आवाजावत गर्नु हुँदैन। त्यसमा चाहिँ सानो लाइट गाडीहरू पुए नै चल्न सक्छ। र वान वे भएको अवस्थामा एकै साइडबाट चाहिँ धेरै गाडीहरू आवाजावत गर्दाखेरि चाहिँ ब्रिजको चाहिँ स्ट्याग बढ्न सक्ने, ब्रिज भाँचिन सक्ने र कमजोर हुन सक्ने देखिन्छ। त्यो भएको भएर वान वे अधिकतम 40 टनसम्मको भेहिकलहरू चाहिँ सवारी गर्नुपर्ने देखिन्छ।
9: बेली ब्रिज निर्माणमा खटिनुभएका नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई बेत्रावतीको बेली ब्रिजबाट आउजाउ गर्दा ख्याल गर्नुपर्ने कुरा बताउँदै पृथ्वी राजमार्गको गलौदीमा बन्द भएको सड़क खुलेको छ। तर यो सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक प्रहरीको अनुरोध छ। यात्रा गर्नुअघि सड़कको अवस्था बुझ्न 100 र 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै। अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बालबालिकामा मौसमी स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानी।
11: मान्छेलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ। त्यही भएर यसमा आत्तिनु हुँदैन। रुवाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन।
2: अभिभावकले धेरै ख्याल राख्दा पनि देखिन सक्छ समस्या। कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय मनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उलिहासी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला हाम्रो पालो।
14: नमस्कार, म सन्तोषी। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 322 खण्डमा छौं। पछिल्लो समय मौसम परिवर्तनसँगै बालबालिकामा विभिन्न प्रकारका समस्या देखिँदै आएका छन्। रुघाखोकी, निमोनिया लगायतका स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा साथी सन्तोष गन्धर्वले वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन कुमार झासँग कुरा गर्दै हुनुहुन्छ।
11: बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भइरहन्छ, ब्याक्टेरिया भाइरससँग। सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसकेका हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुघाखोकी लागिरहन्छ, पखाला लागिरहन्छ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुघाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्। किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ। उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ। त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुघाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुघाखोकी लाग्छ। तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुघाखोकी, पखाला, ज्वरो यिनीहरूलाई आफैले जित्यो, तर समयलाई त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छ भने साधारण रुघाखोकी पखालालाई पनि एन्टिबायोटिक लिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन। बरु त्यो एन्टिबायोटिकले त्यो बच्चालाई हार्म गर्छ, सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आमालाई आमा त बच्चा भन्ने बित्तिकै हामी पनि एउटा बच्चा भएको बुवा भएको हुनाले आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ। डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो धेरै आयो अहिले तुरन्त हामीले सिटामोल्टी हालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या। हेर्नु सोच त्यहाँ जान्छ किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्ने। जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ तिनदेखि पाँच दिनसम्म त ज्वरो रहन सक्छ, तिनदेखि पाँच दिनसम्म उसलाई खोकी लाग्न सक्छ। खोकी ज्वरो निको भए पनि पोस्ट इन्फेक्टिभ कफ भन्छ, जस्तो रोग निको भयो तर भित्र जुन संक्रमण थियो त्यसको जुन झालो बनाएको थियो जहाँ चाहिँ अब म्युकसहरू जमेको थियो त्यो पुरै निस्किन कहिले काहीँ तिनदेखि छ हप्ता लाग्दो रहेछ। अब त्यो छ हप्ता लाग्दैमा हामीले छ किसिमको एन्टिबायोटिक छवटा डाक्टर भेट्नु पर्दैन, त्यहाँ चाहिँ हामीले के बुझ्नु पर्छ ए यो चाहिँ अलिक समय लाग्ने हो, हामीले त्यसमै होम रेमेडिजहरू आफ्नो घरमा भएको अलि तातो तातो चिजहरू खाने, अदुवा लसुन यिनीहरूको सेवन गर्ने र यसमा चाहिँ स्टिम लिने, धेरै खोकी लाग्यो भने एलर्जीको औषधि लिइदिने, त्योभन्दा पनि बढी गाह्रो भयो भने हामी डाक्टरको सल्लाहमा कहिलेकाहीँ नेबुलाइजेसन लिनुपर्ने हुन्छ। त्यो अवस्था हेरेर हामीले उपचार प्रक्रियामा जाने हो। सो बच्चाहरूको केसमा मैले भन्नुपर्दाखेरि रुगा खोकी झाडा पखालामा आत्तिनु पर्दैन, त्यो एक्सपोज हुन दिनुपर्छ अनि त्यो बच्चाको इम्युन सिस्टम राम्रो हुन्छ। त्यही भएर हामीले देखेका छौँ एकदमै सोफिस्टिकेटेड ठाउँमा भएको बच्चाहरूमा पछि गएर रोग बढी लाग्दो रहेछ, तर गाउँ घरमा माटो धुलोमा खेलेका पोखरीमा डराएका बाख्राको गोठमै चाहिँ हुर्केका भैँसीको गोठमा चाहिँ हुर्केका बच्चाहरू पछि गएर ती इम्युन सिस्टम यति स्ट्रङ हुन्छ कि साधारण रोगले त्यसलाई भेट्दै भेट्दैन। वातावरणीय टेम्परेचर भनौँ परिवर्तन हुँदाखेरि चिसो मौसममा हाम्रो मौसम अनुसारको पहिरन लान्छ, आफ्नो पहिरनलाई परिवर्तन गर्नुपर्छ। जस्तो गर्मीमा हामीले कटनको लुगा बढी फेभर गर्छौँ किन गर्मीबाट त्यसले जोगाउँछ भने, चिसो याममा हामीले अलि न्यानो लुगाहरू लाउने भन्छौँ किनभने त्यसले चाहिँ हामीले चिसोबाट जोगाउँछ। सो गर्मीबाट जोगाउनलाई जसरी हामीले कटनको लुगा लाउँछौँ पातलो लुगा लाउँछौँ त्यस्तै चिसोबाट जोगिनलाई हामीले न्यानो लुगाहरू बाक्लो लुगाहरू लाउनु पर्छ। र अर्को के देखिया छ भने शरीरको इम्युनिटी रोगसँग लड्ने जुन क्षमता भन्छौँ त्यो हामी सबैको फरक फरक हुन्छ र यसरी एक्कासी मौसम परिवर्तन हुँदाखेरि तपाईँको के हुन्छ भने हाम्रो इम्युन सिस्टम त्यति राम्ररी काम गर्न सकिरह हुँदैन किनभने वातावरणको टेम्परेचर हाम्रो बडीको टेम्परेचर फरक हुन्छ। त्यो फरक टेम्परेचरमा हामी के गर्छौँ भने वातावरणसँग हाम्रो टेम्परेचर जुन बडीको छ त्यसलाई चाहिँ बढाउनको लागि कोही नाशको होस् भनेर हाम्रो इम्युन सिस्टम त्यतातिर बढी इन्भल्भ हुन्छ। सो यता चाहिँ कुनै किसिमको संक्रमण भयो भने त्यसले चाहिँ हामीलाई अलिक बढी ग्रसित पार्दो रहेछ। सो जति पनि यो तपाईँको सिजनल फ्लूहरू देखिन्छ ठ्याक्कै ट्रान्जिसन पिरियड भन्छ कि गर्मीबाट जाडो या जाडोबाट गर्मी भयो भने फ्लूहरू अलिक बढी लाग्ने, मौसमी रुगा खोकीहरू अलिक बढी लाग्ने हामीले भेट्छौँ। सो यसमा चाहिँ हामीले दुईटा कुरामा ध्यान दिनुपर्छ बेसिकली, एउटा चाहिँ हाम्रो पहिरनमा जस्तो कुन समयमा कस्तो खालको हामीले लुगा फाटा लाउने, जस्तो न्यानो लुगा लाएर हामीले बस्यौँ नाक कान यिनीहरू छोपेर बस्यौँ भने चिसोमा पनि हामीलाई रुगा लाग्दैन।
14: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
9: बूढी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाका पाँचजना सम्पर्क विहीन भएका छन्। तीन पालिकामा सबैभन्दा धेरै क्षति पुगेको छ। खोज उद्धार तथा राहतका लागि 400 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना शुरू गरिएको छ। खुला उपसभापतिमा चन्द्र भण्डारीको अग्रता छ। राजनीतिमा पुस्तान्तरण प्रक्रिया मार्फत हुने हिमालय अध्यक्ष ओलीले एउटा कार्यक्रममा टिप्पणी गर्नुभयो र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित भयो। जीतसँगै 26 अंकसहित नेपाल छैठौं स्थानमा उक्लिएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई निल प्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: पहिलो समय सूचक अहिले रातिको 8 बज्यो PM
1: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 98550 60359 र 98550 67359।
3: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
4: औलोका लक्षणहरू मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने। गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
3: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
4: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने। कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
5: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्दै बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
3: स्क्रब टाइफस रोगका लक्षणहरू। धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्टप टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास लिन गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
6: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन कुनै।
7: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझेन छोरी?
8: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
7: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
8: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सही।
7: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
8: सम्पर्क नम्बर 9875082997,
6: 9855010997।
9: रेडियो स्पाइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट स्पाइनो।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
1: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
4: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
5: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोश हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
4: औलोबाट बस्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बस्ने उत्तम उपाय हो।
5: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
4: स्क्रब टाइफस रोगका लक्षणहरू। धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइतलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बस्ने उपायहरू। खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने। सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने। सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने। घर वरपर झाडी घाँस

0: तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास लिन गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
1: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी
2: खोजेको जस्तो।
3: बाबा, हाम्रै पश्चिम स्टोनको सादनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
2: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 98-450-82-997,
1: 98-550-10-997।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: भुटेको शिवसी बुढी गण्डकीको दुःख, भौतिक संरचना तहस नहस, छ जना बेपत्ता, बेलैमा सूचनाले टर्यो मानवीय क्षति, जोखिममा नागढुङ्गा मुगलिन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले पालिकामै लाइसेन्स सेवाग्राहीलाई सहज शीर्षकको शुभ समाचार।
1: पछिल्लो समय आफ्नै पालिकाबाट सवारी चालक अनुमति पत्र लाइसेन्स प्राप्त हुन थालेपछि सेवाग्राहीलाई सहज भएको छ। यातायात व्यवस्था कार्यालय बर्दिवास महोत्तरीले सर्लाही, महोत्तरी र धनुषा जिल्लाका सेवाग्राहीको लाइसेन्स पालिकाहरूलाई हस्तान्तरण गरेर सजिलैसँग सेवाग्राही समक्ष पुर्याउने अभियान थालनी गरेको हो। यो सेवाले लाइसेन्स छापिएर आएपछि लिन यातायात व्यवस्था कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। सर्लाहीको हरिवन नगरपालिका छ घुर्कौलीका सीताराम मैनालीले भर्खरै आफूले पालिकाबाट लाइसेन्स प्राप्त गर्न पाएको भन्दै खुशी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, यातायात व्यवस्था कार्यालयको यो कदमप्रति खुशी लाग्यो। मैले पनि हाम्रै स्थानीय तहबाट केही दिन अघि मात्र लाइसेन्स प्राप्त गरे। सर्लाहीका छवटा पालिकाका लाइसेन्स यातायात व्यवस्था कार्यालय बर्दिवासबाट पालिकामै आइसकेको छ। लालबन्दी, हरिवन, बरहथवा, ईश्वरपुर, चन्द्रनगर र बागमती पालिकाका सेवाग्राहीको लाइसेन्स सम्बन्धित पालिकामै आइपुगेको हो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन?

0: हेल्थसँग कहिले गरिदिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिस, यो चाडपर्व भन्यो कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै

0: व्यक्तिहरूमा गोविन्द भट्टराईले 1752, सुरेन्द्र राज पाण्डेले 1673, धनराज गुरूङले 1596, दीपक गिरीले 923 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 760 मत प्राप्त गरेका छन्। त्यस्तै उपसभापति समावेशी एक पदतर्फ विनोद कुमार चौधरी 1745 मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले 1658, फर्मुल्ला मनसुरले 1644, सीता गुरूङले 1112 र रंजित कर्णले 562 मत प्राप्त गरेका छन्। महामन्त्री खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक 4194 मत र उदय शमशेर राणाले 2330 मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। यस प्रतिस्पर्धामा डाक्टर सुनिल कुमार शर्माले 2257, गुरूराज घिमिरेले 1513, नयनसिंह मगरले 1134 र अमरसिंह पुन मगरले 1125, शंकर तिवारीले 123 र डाक्टर सन्तोष उपाध्यायले 97 मत पाए। यसै गरी महामन्त्री महिला एकपदतर्फ डाक्टर ढिला संगौला पन्तले 3118 मतका साथ निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले 2864 र रीता खनालले 804 मत प्राप्त गरिन्।
1: काठमाडौँको लाइफलाइन नागढुङ्गा मुगलिन सड़क अझै जोखिमपूर्ण छ। सड़क विभागका इन्जिनियरहरूले गरेको अध्ययन अनुसार नागढुङ्गा मुगलिन सड़कमा 6 ठाउँमा पहिरोको जोखिम कायमै छ। नागढुङ्गा मुगलिन सड़क अन्तर्गत गलौदीमा सड़क भाँसिएर भएको अवरोध पन्चाइएको छ। सड़क विभागका महानिर्देशक विजय जयसीका अनुसार आइतबारदेखि सड़क दुईतर्फी खुलेको छ। भाँसिएको ठाउँमा भित्तो काटेर बाटो खुलाइएको हो। नागरिक दैनिकमा जोखिममा नागढुङ्गा मुगलिन शीर्षकको यो खबर छापिएको हो।
0: लामो अनियलपछि सुदूरपश्चिम सरकारले ल्याए 37 अर्ब बढ़ीको बजेट शीर्षकमा खबर छ। चालु आर्थिक वर्ष 2083-84 शुरू भएको झण्डै 3 महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ। लामो समयदेखि बजेट विहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा चालु आर्थिक वर्ष 2083-84 लागि 37,70,39,67,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमास बित्नै लाग्दा आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले बजेट प्रस्तुत गरे सँगै लामो समयदेखि अनियलमा रहेको प्रदेश सरकारको आर्थिक तथा विकास निर्माण सम्बन्धी काम अघि बढ़नेछन्।

दसैँमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।